नास्तिक आर्यलाई सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, कुपोषण लगायतलाई अझ प्राथमिकता दिएर काम गर्न पनि आग्रह गर्नुभएको छ। स्थानीय तहले जिल्ला अधिवेशन, जिल्ला प्रदेश र संघीय सरकारसँग समन्वयमा काम गर्न सके सहज हुने समेत बताउनु भएको थियो। उहाँले पालिकाको स्वास्थ्य शाखा क्षेत्रको कार्य राम्रो गएको बताउनुहुँदै प्राविधिक लगायतका सहयोग गर्न पनि तत्पर रहेको समेत बताउनु भएको छ। उहाँले निजी स्वास्थ्य संस्थाहरू कानूनी दायरामा रहेर काम गर्नुपर्ने बताउनुहुँदै अनुगमनलाई तीव्रता बनाएको पनि बताउनु भएको हो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने 3 स्वास्थ्य संस्थालाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्य अधिकृत निशान सापकोटा लगायतका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झमकनाथ नेपालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पालिकाले गर्ने र उच्च महत्वको साथ प्राथमिकता दिएर काम गरिरहेको पनि बताउनु भएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशी बाढ़ीमा आएको बाढ़ीबाट घर बास गुमाएका नागरिकहरूका लागि प्रदेश सरकारले पुनर्वास व्यवस्था गर्ने बताउनु भएको छ। भक्तपुरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य विनायकमा भएको छलफलमा मुख्यमन्त्री थापा मगरले बाढ़ी प्रभावितका लागि सुरक्षित स्थानमा नयाँ बस्ती निर्माण गरी पुनर्वासको व्यवस्था गरिने बताउनु भएको हो। भोटेकोशी र त्रिशुली नदीको दायाँ बाह्य क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताउनुहुँदै बाढ़ी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले घरवास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ सुरक्षित स्थानमा बस्ती विकास गर्ने तयारी पनि भइरहेको छ। मुख्यमन्त्री किरण थापा मगरको अनुसार प्रभावित नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। नुवाकोटको बाढ़ी पीड़ितका लागि विदुर नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ भने रसुवाका लागि खाली जग्गा खोजी भइरहेको पनि जानकारी दिनुभएको छ र बागमती प्रदेश सरकारले बाढ़ी विपद तथा प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको पनि मुख्यमन्त्री थापा मगरले बताउनु भएको छ। तत्कालीन राहतसँगै प्रभावितलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने काममा प्रदेश सरकार केन्द्रित रहेको छ। भटेकोशी बाढ़ी प्रभावितलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरूको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने तयारी शुरू भइरहेको पनि बताउँदै यसका लागि पहल र छुट्टै छलफल भइसकेको पनि बताउनु भएको छ र यसै गरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने र उनीहरूको आवासको जिम्मेवारी समेत प्रदेश सरकारले लिने निर्णय गरिएको मुख्यमन्त्री थापा मगरले बताउनु भएको हो। नेपाली कांग्रेसमा विवादका बीचमा दुई समूहले छुट्टा छुट्टै महाधिवेशन गर्ने भएको छ। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेका बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउवा समूहको महाधिवेशन तयारी समितिको यही 17 गते र 18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तयार गरिएको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा यति बेला संस्थापन पक्षले समेत महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशन गतिविधि अगाडि बढ़ाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको पनि दावी गरेको छ। देउवा समूहले महाधिवेशन अन्तर्गत प्र अधिवेशन सम्पन्न गर्न 17 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरिएको छ। महाधिवेशनको तयारी समितिको संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधिहरू तोकिएको जानकारी गराएको छ। केन्द्रीय प्रतिनिधिको रूपमा भने सिन्धुपाल्चोक जिल्लामा मोहन बहादुर बस्नेतलाई खटाएको छ र खटाएको प्रतिनिधिहरूलाई मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन समेत दिएको छ। मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई तत्काल अन्यन्त्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका लागि

भित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क खण्ड योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीको अनुसार भाँसिएको सड़क भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार पार्ने काम भइरहेको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण र निर्माण व्यवसायीको टोली परिचालन गरी कामलाई तीव्रता पारिएको अधिकारी जानकारी गराउनु भएको हो। कामको आवश्यकताको अनुसार उपकरणको संख्या घटबड हुने भएको गरेको र केही दिन अघिसम्म 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार पहिरो काट्ने काम सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 1 वटा एक्सकाभेटर प्रयोगमा भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थप गरी रोलिङको काम पनि शुरू गरिनेछ। कामको प्रकृतिका बारेमा जानकारी दिनुहुँदै अधिकारीले कृष्ण भीरमा सड़क भाँसिए पछि भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम पनि शुरू भइसकेको छ र यसका लागि सब ग्रेड तयार भएपछि ग्रेड बेल बिछ्याउन थप 2 दिन लाग्ने अनुमान गरिएको छ। त्यसपछि 2-3 दिनभित्र कृष्ण भीर सड़कमा यातायात सञ्चालनका लागि तयारी गर्ने काम भइरहेको छ। त्रिशुली बाढ़ीपछि पहिरो गएर सड़क भाँसिएकाले कृष्ण भीरमा नयाँ ट्र्याक निर्माण गरी सड़क यातायात सुचारू गर्न सड़क योजना कार्यालयले निरन्तर रूपमा काम गरिरहेको छ। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योग सिलिण्डर रिफर गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएको छ। निगमको अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,479, त्यसै गरी बिहिबार 45,230 र सुबिहिबार 40,636 स्थान सिलिण्डर काठमाडौँमा ल्याएर बिक्री गरिएको हो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रे पलाञ्चोक स्थित उद्योग सिलिण्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योग भनेर वैकल्पिक मार्गबाट काठमाडौँमा ल्याउने गरिएको छ र पृथ्वी राजमार्ग स्थित नियमित सञ्चालन नहुँदा वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिने निगमले जनाएको छ। भारत सरकारले भटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 वटा बेली ब्रिज प्रिफेब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटको पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न शनिबार हिजो सड़क डिभिजन कार्यालय हेटौडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको छ। भारतीय दूतावासका प्रतिनिधि नारायण सिन्हाले सड़क डिभिजन कार्यालय हेटौडाका प्रमुख किरण कार्कीलाई बेली ब्रिज हस्तान्तरण गरिएको छ। सिंहका अनुसार भारत सरकारको सहयोगमा 70 मिटर बराबरको 3 वटा बेली ब्रिज उपलब्ध गराएको हो। यसअघि भारत सरकारले मंगिर 2082 पनि 10 वटा बेली ब्रिज सहयोग गरिएको थियो। भारतले 2081 असोजमा आएको बाढ़ीले काभ्रे रामेछाप सिन्धुली जिल्लामा बाढ़ी पहिरोबाट अवरूद्ध भएको हेटौडा सञ्जाललाई सड़कमा जोड्न सड़क डिभिजन हेटौडालाई 38 करोड़ मूल्यका 10 वटा बेली ब्रिज दिएको थियो। बेली ब्रिज हस्तान्तरणसँगै मकवानपुर एकका प्रतिनिधि सभाका सदस्य प्रकाश गौतमले विपदका समयमा छिमेकी मुलुक भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् र उहाँले बाढ़ीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले थप बेली ब्रिज उपलब्ध गराउन भारत सरकारसँग पनि आग्रह गर्नुभएको छ। अबको 3 दिन भटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन जारी गर्दै
रातिदेखि 30 गते मंगलबार बिहान रसुवा नुवाकोट धादिङ गोर्खा चितवन र आसपासका क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको पानी पर्न सक्ने जनाएको छ। यी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ र पछिल्लो

0: चौबीस घण्टामा नुवाकोट धादिङ गोर्खा आसपासका केही ठाउँ ठाउँमा मध्यमदेखि वर्षा मापन गरिएको छ र देशैभर मनसुनी वायुको प्रभाव भने प्रभाव नै छ र अहिले काठमाडौँ उपत्यका सहित बागमती कोशी लुम्बिनी सुदूरपश्चिमका थोरै स्थानहरूमा यति बेला हल्का वर्षासहित बादल लागिरहेको छ। साझा खबरमा अब विदेशको खबरमा चीनिया राष्ट्रपति शी जिनपिङ 7 वर्षपछि भारतमा पुगेका छन्। चीनका राष्ट्रपति शी 18 ब्रिक्स शिखर सम्मेलन 2026 सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा पुग्नु भएको हो। शी जिनपिङ सवार विमान नयाँ दिल्लीस्थित पालमा एयर बेसमा अवतरण गरिएको छ र ती सन् 2019 भारत गएका थिए र ब्रिक्स सम्मेलनमा भारतको राजधानी नयाँ दिल्लीमा हिजोबाट शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतमा पुगेका शीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। करिब 7 वर्षपछि भएको शीको भारत भ्रमणलाई दुई देश बीचको सम्बन्ध सुधारका दृष्टिले महत्वपूर्ण मानिएको छ। वर्तमान सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साझा खबरमा अब खेल खबरमा पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेको कबड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझ सेटमा हराउँदै अन्नपूर्णले उपाधि जित पारेको छ। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ राशि प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्ण एकतर्फी रूपमा प्रदर्शन गर्यो। उसले पहिलो सेटमा 25-15 सहज जित्यो। दोस्रो सेटमा पनि कर्णाली विरूद्ध अन्नपूर्णले पूरा दबाव राख्यो। उनले दोस्रो सेटमा 25-20 र तेस्रो सेटमा 25-18 जित्दै इतिहास रचेको छ। अब एनबीएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ। नेपाल पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडीए ग्रुप रहेको छ र पहिलो संस्करणको एनबीएलको 6 टोली सहभागी रहेको थियो। नेपाल एसएससी प्रिमियर कपको च्याम्पियन बनेको छ। साथै इतिहास दोहोर्याउने एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसएससी प्रिमियर कप क्रिकेटमा हिजो भएको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै नेपालले उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। अब एसिया कपमा नेपाल भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान जस्ता क्रिकेटका शक्तिका देशहरूसँग हुने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा पहिरोको स्वास्थ्य सेवा, विदुरमा खोलियो अस्थायी अस्पताल, बाढ़ीमा घरवास गुमाएकाहरूलाई बागमती प्रदेश सरकारले आवास बनाइने, देउबा समाहाले पनि ल्यायो महाधिवेशन कार्यतालिका, 70 जिल्लामा खटाइयो प्रतिनिधि, 5 दिनमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, कृष्णा भीरको अवरूद्ध सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, अबको 3 दिन बाढ़ी प्रभावित क्षेत्रमा केही ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना, र पहिलो संस्करण गरो नेपाल ए नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सको जित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग।
2: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर। कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर।
1: गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
2: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
1: र नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई। नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटे कोशी बाढ़ीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
2: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 वटा 70 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 वटा गाड़ीमा हिजो हेटौड़ा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौड़ालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 वटै पुलका सामग्री सड़क डिभिजन कारले हेटौड़ाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 वटै पुलका सामग्री 48 वटा गाड़ीमा हेटौड़ा ल्याइएको छ। सड़क डिभिजन हेटौड़ाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्यांकन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 वटै पुल 70 मिटर लम्बाईका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोड़िएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 को बाढ़ी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढ़ी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाषिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे।
4: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइरहेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढ़ी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकुसी बाढ़ीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकुसी बाढ़ीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ़नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
2: प्रमुख प्रतिपक्षीय दल कांग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठकको आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। कांग्रेसमा संकट बढ़दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
1: यसैबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, शंखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
2: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढ़ी प्रभावितलाई पोसिलो राहतको आवश्यकता
5: अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौं भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो यसमा चाहिँ
2: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
7: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
9: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
9: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
2: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ अन्य 3 जना घाइते भएका छन् हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ, यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड़ 9 लाख रूपियाँ निर्माण निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको हो। अनुमति पत्र खारेजपछि यूटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड़ भन्दा बढ़ीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट 1 वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्।
2: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौ घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्रपृष्ठमा फेरि बन्दको डीलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुंगानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ अर्थ प्याकुरेलले खबर लेख्नु भएको छ।
1: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर विपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढ़ी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ़ेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको संचालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ़न सक्ने अनुमान समेत गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोलसंझाको अर्धशतकसँगै यूएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा यूएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। यूएईका 5 क्रमका ब्याटर राहुल चोपड़ाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै यूएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढ़ी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027 द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
2: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एप मा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोशी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौं।
5: ग्यास पास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छरको कुरा, मच्छरको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बाल बालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान, यो कसका छोराछोरी हुन्, के हुन् भन्ने यसको पुष्टि हुने आधार
15: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
5: पीड़ित र प्रभावित भएको हुनाले सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बाल बालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
15: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
5: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढंगबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरूरी छ।
15: जस्तो राहतको नाममा यो विभिन्न जंक फूडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
5: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएर थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
1: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: कृष्णभीरमा पश्चिमसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग।
1: 23 खर्ब रेमिट्यान्स भित्याउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर। कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशन 13।
2: गल्छी र सुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हिटोड़ाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो।
2: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्राले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ, यहाँ बन्द कोठामा दुईवटा कोसीमा दुईजना व्यक्ति बसेका छन् र पुरूषको हातमा सड़क पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सड़कमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
2: प्राविधिक साथी रवि तितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढ़ीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी आठ बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय यूएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 महिला र 32,021 बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढ़ी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटोभन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढ़ीले गर्दा हामीले पढाइ रोक्नु भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला।
3: मम्मी बुवालाई के भन्नुहुन्छ?
2: मम्मी बुवाहरूलाई अब के भन्नु, अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्ञान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम बुवाहरूलाई खुसी राख्ने त्यस्तै सबै आफ्नै देखेको
3: छ। अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लाग्छ नराम्रो लाग्छ,
3: भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू बसाई अब ठिकै छ, अब कहीँ नबस्नु भएर अलिकति बस्न पाएँ, अब गाह्रो त गाह्रै छ।
3: कुट्ने कस्तो छ व्यवस्था?
2: कुट्ने हामी म्याटमा कुटेर हो उता, अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अहिले जस्नाहरू मसलाहरू लाग्दो रहेछ नि
2: होइन,
3: लाम कुट्ने
2: लाग्छ अलिअलि, अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: सुत्नु लाग्छ लाग्दैन? सुत्नु लाग्छ
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो सबैजना, धेरैजना हुनुहुन्छ
3: अडस्कुलमा।
2: हजुर,
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिक
3: भन्ने आयो उहाँ।
2: हजुर,
3: प्यासेजमा सुत्ने गराएको
2: छ त्यहाँनिर, त्यस्तै त हो। अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पर्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त,
3: प्यासेजमा सुत्ने गराएको
2: सबैजना त्यही हो। हजुर,
3: प्यासेजमा भित्रको।
2: हजुर,
3: तपाईँहरू पनि
2: सबैजना?
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छैन।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: खै धेरैजना हुनुहुन्छ, कन्या त खै अहिलेसम्म सुत्छु,
3: अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला। अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ, 10-20 जना, 25 जना, 100 जना।
3: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा? अब तपाईँहरू किशोरीहरू,
2: फेमिली मिलेर
3: लहरे हुन्छ कि अलिक फरक फरक?
2: लहरे हुन्छ,
3: लहरे हुन्छ। डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले? कि
2: अब डर त लागिहाल्छ, अब त्यो चोरहरू आइरह भन्ने सुनिरह, डर त लाग्छ।
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै।
3: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो भने भन्ने त्यस्तो?
2: त्यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन। अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भइदिए,
3: सेपरेट भयो हुन्थ्यो।
2: हजुर,
0: मुख्य गरी विपद र द्वन्दमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ। कैयौंले परिवार गुमाएका छन्, कैयौंको भविष्य नै अधुरो भएको छ भने कैयौंले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौं।
4: ट्रमाको कुराहरू आउन सक्छ हैन, सो पोस्ट ट्रमेटिकको पनि डिसऑर्डर्सहरु पनि पार्ट मेजर पार्टहरु हुन सक्छ। तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमै पर्दा त हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, दे हेभ लस्ट देयर होम्स यत्रो वर्ष।

0: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँसबास कपास हो मेजर प्राइमेरी होइन. सो एउटा वान चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्तिन्छ. अब हाम्रो बायो साइकोसोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
1: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
0: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ आइसिडी भन्छ है, इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ टोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भनिन्छ. त्यस पछाडि डेनिटिस्टिक हेल्थ, त्यो हेल्थमा चाहिँ सबै आउँछन् साइकोलोजिस्ट आउँछ.
1: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
0: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्स पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
1: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
0: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुन सक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्र लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ आयुर्वेदिक अस्पतालमा पनि, जहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्राय मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन, तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पार्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्मिबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
2: रसुवामा आएको विनाशकारी बाढ़ीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो, घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ. सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ. यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ. उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि. बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
3: कस्तो छ बसाइ
4: भन्नु पर्यो, अब के भन्नु है, थाहा छैन न अन्त नानीको साथमा गाह्रो त छ होइन, आउँछ होइन मच्छरले टोक्ने, हेर्नु नि
3: धुपले भागेन
4: खै छैन माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिन रातै रोक्क रोइ गर्छ, खाट होइन त्यो त स्कुल हो नि त, स्कुलको ऱ्याक हो त्यो,
3: राखमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
4: त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा, अब 3 महिनाको भने त सुत्केरी नै हो नि,
3: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
4: नानीले 2000 सुत्केरी भनिन्छ होइन, अहिले त अब
3: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
4: भनिन्छ छैन के, अगाडि पनि नानीलाई जन्टिस भयो जन्मिने बित्तिकै केही पनि गरेन, आमाले बार्नु पर्छ अरे भनियो, केही गर्नै पाइएन, अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू दुख्ने नर्मल त नर्मल हो,
3: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो,
4: त्यो पल्साले अस्ति बाँध्नु भएको थियो त्यही हो, रातमै हो अस्ति पल्साले बाँध्नु भएको थियो, अनि त्यही नै उन्ने एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो दसना चाहिँ नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ,
3: दसना पनि आइपुग्यो आजदेखि, दसनामा सुत्ने
4: अस्तिदेखि सुताएको हो नानीलाई,
3: ए दसनामै सुत्थ्यो नानी,
4: पल्साले बाँधेदेखि
3: खानपान चाहिँ कस्तो छ नि,
4: खानपान त त्यही हो सादा दाल भात अचार दिएर खान्छ नै हो,
3: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ,
4: अझै नपुगे पनि अब समय सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ अलि धेरै महिना
3: भनेपछि, खानपान चाहिँ राम्रै छ तर जस्तो अरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन,
4: छैन मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर चाहिँ दुध र अनि त्यो फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिदिइरहेको छु, मेरो दुध चाहिँ पुगियो होइन,
3: पहिला चाहिँ आउँथ्यो,
4: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई हालिदिन्थ्यो दुध थियो, अनि नानी नहाइकन मामा छोराहरूलाई दिन्थ्यो खेर जान्थ्यो मेरो दुध, अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर
3: कति टाइम खानुहुन्छ,
4: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब मलाई त्यो चाहिँ थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नआए त मरेर,
3: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो साँझ कम्ती पनि 4 पटक खानुपर्छ, अहिले चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले, अनि भोक लाग्दैन बिचबिचमा,
4: लाग्दैन
3: साँच्चो कुरा भन्नु न, उहाँले त भन्नुहुन्छ नि तपाईँलाई, तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
4: तपाईँलाई
3: लागेको कुरा त तपाईँ
4: लाग्छ, त्यो बिस्कुटहरू खान्छ,
3: बिस्कुटहरू झोलिलो पोस्ट अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
4: केही पनि छ
3: यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ गरिएको छौँ भन्दै हुनुहुन्थ्यो, एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लाग्यो अरे,
4: अब त्यही हो सबैले खानु भएकै खाना

0: मलाई चाहिँ कस्तो लाग्दैन, अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन, आफ्नो ज्यानलाई, अनि फेरि त्यहाँ बाँकी नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई नै असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि टाढा अब दिए हुन्छ जस्तो लाग्छ, अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानमा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खानाहरू हुन्छ, अनि दिउँसो त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छ,
1: बिस्कुट चाउचाउ। पहिला चाहिँ घर याद,
0: पहिला त म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थे, अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थे, खासै त्यही तिन चार टाइम चाहिँ खान्थे, म जब माइती आएँ नि एक महिना पछि, त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ क्या, मलाई मम्मीले कराई लाइ नै खुवाउनुहुन्थ्यो, कराई सरे पनि, अब
1: अहिले
0: कस्तो कराउनु हुन्छ खाएन भने नि, कराई कराई नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
1: कति छिटो छिटो भोक लाग्छ भन्छ,
0: फेरि एकचोटि खाएपछि नानीले दुध खायो भने भोक लाग्ने कि, नानीहरूले नि एकचोटि दुध खाएर पिछाडि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि, नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
1: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान
0: कस्तो दुख्छ के भन्नु, म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ, यसरी बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
1: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू, त
0: छैन त्यस्तो,
1: अब त्यस्तै विषम परिस्थितिमा छ, विषम अवस्थामा छौँ, ठ्याक्कै घरको जस्तो त नहोला, तर गर्नै पर्ने चिजहरू हुन्छ नि,
0: गर्नै पनि हुन्छ, अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
1: कतिजना सुत्नुहुन्छ यो कोठामा, कतिजना हुनुहुन्छ
0: यहाँ, तिनजना हामी नानीले सुत्दा, छजना, तिन छ, नौजना, सात आठ, नौ, दस, एघार, बाह्र, तेह्र, चौधजना सुत्छौँ,
1: चौधजना,
0: चौध,
1: साथी दुःख दिन्छ कि दिन्छ नानी,
0: नानीले दिन्छ नि, रुन्छ, उठ्छ,
1: खाना पुग्दैन होला,
0: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही बुबु खाना उठ्छ नि त्यति हो, अनि त्यही दुध निधारे दुध खाने, दुध दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
1: रातभरि सुत्न दिन्न, अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ, हुन्छ नि यस्तो खालको,
0: सुत्केरीले खाना दिने खानाहरू, अब धेरैजना पनि होइन नि त, थोरैजना त थोरै भयो नि पुग्छ नि त, हो कि लगाउनु न, अनि अब त्यो चार टाइम पाँच टाइमै नसके पनि तिन टाइम त दियो जस्तो लाग्छ, अनि अब यो अरूले खाने तरकारीहरूमा गुलगेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है, अनि त्यस्तोहरू भन्दा पनि
1: स्वास्थ्यलाई असर नगर्ने खालको खाने भएदेखि हुन्थ्यो, खाँदा पनि ढुक्सुक ढुक्सुक गर्दै खानुहुन्छ होला त्यसो भए त,
0: अन्त के गर्ने त, अब खानु नि परेको छ, नानीलाई गाह्रो होला नि, पीड छ, त्यही त हो,
2: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
3: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूको अध्ययनको यात्रामा चाहिँ एफएससीको पुस्तकको अध्ययनको यात्रालाई चाहिँ जोड़ दिइरहेका छौं भने आजको दिनमा चाहिँ हामीले कुन चाहिँ विषयहरूमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अझै निरन्तर अगाडि बढाउनेछौ? दाई
2: भाइ, आज हामी एफएससीको पत्रको पहिलो अध्यायको पद 4 देखि 6 सम्मको अत्यन्त गहिरो सुन्दर खण्डलाई अध्ययन गर्नेछौ। परमेश्वरले ख्रिष्टमा हामीलाई के कस्ता आत्मिकी आशिष दिनुभएको छ र उहाँको अनन्त योजनामा हाम्रो स्थान के हो भन्ने कुरा आजको खण्डले देखाउँछ र यसलाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, परमेश्वरको उद्धारको योजना चाहिँ अचानक बनेको योजना चाहिँ होइन रहेछ, अनि संसार सृष्टि हुनुभन्दा अघि नै उहाँको योजना थियो। मानव इतिहास शुरू हुनुभन्दा अघि नै परमेश्वरको उद्देश्य चाहिँ थियो भन्ने कुरा चाहिँ तपाईँ बताउन खोज्दै हुनुहुन्छ नि, होइन?
2: हो भाइ, परमेश्वरको उद्धारको योजना कुनै आकस्मिक योजना होइन, यो त परमेश्वरको अनन्तताको योजना हो।
1: अनि अर्को कुरा दाई, यो एफएससीको अध्ययनमा यहाँ एउटा कुरा चाहिँ विशेष ध्यान दिनुपर्ने रहेछ जस्तो मलाई लाग्यो। पावलले यहाँ केवल चाहिँ परमेश्वरले हामीलाई चुन्नुभयो मात्र चाहिँ भन्नुभएको छैन, तर के भन्नुभएको छ भने ख्रिस्टमा चाहिँ चुन्नुभयो भन्ने कुरा चाहिँ यहाँनिर उहाँले उल्लेख गर्नुभएको छ नि।
2: एकदमै सही कुरा हो भाइ। यो पद बुझ्नको लागि ख्रिस्टमा भन्ने शब्द अत्यन्तै महत्वपूर्ण छ। हाम्रो आत्मिकी आशिष ख्रिस्ट बाहिर छैन। हाम्रो छनौट, हाम्रो उद्धार, हाम्रो स्वीकार्यता सबै ख्रिस्टसँग सम्बन्धित छन्। परमेश्वरले हामीलाई आफूमा स्वतन्त्र रूपमा योग्य भएर होइन, ख्रिष्टमा स्वीकार गर्नुभएको।
1: त्यसो भए दाई, म परमेश्वरको चुनिएको मानिस हु भनेर घमण्ड गर्ने ठाउँ छैन रहेछ नि?
2: छैन नि त भाइ, बरु यसले घमण्ड होइन नम्रता र धन्यवाद उत्पन्न गर्नुपर्छ, किनकि हाम्रो योग्यतामा होइन परमेश्वरको अनुग्रहमा हाम्रो आशा छ।
1: तर पनि दाई, यहाँ अर्को कुरा के छ भने परमेश्वरले चुन्नुभयो भन्ने कुरा सुन्दा धेरै मानिसलाई एउटा प्रश्न आउँछ, यदि परमेश्वरले चुन्नुभयो भने मानिसको जिम्मेवारी चाहिँ के हुन्छ त, अनि यो 6 नम्बरको उद्देश्य चाहिँ के हो त?
2: भाइ, तपाईँले धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो। आजको अध्ययनले यही उद्देश्यलाई स्पष्ट गर्दछ। परमेश्वरले हामीलाई चुन्नुभएको उद्देश्य केवल स्वर्ग जाने मानिसहरूको सूचीमा हाम्रो नाम राख्नु होइन, हामी उहाँको सामु पवित्र र निर्दोष हौ भन्ने हो। त्यसैले आउनुहोस्, यी सबै कुराहरूलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी परमेश्वरको वचन एफएससी 1:4-6 देख्नेछौ। आज हाम्रो विषय उही एउटै हुनेछ जुन अघिल्लो दिनमा देखेका थियौं, त्यो थियो परमेश्वर पिताले कलेसियाको योजना गर्नुभयो। यस विषय अन्तर्गत हामीले देख्यौं परमेश्वरले संसारको सृष्टि हुनुभन्दा पहिले हामीलाई चुन्नुभयो, हामीले चुनेनौं, अनि परमेश्वरले यो खास उद्देश्यको लागि गर्नुभयो। त्यो के हो भन्दा एफएससी 1:4 भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौं भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिष्टमा चुन्नुभयो। उहाँले हामीलाई संसारको उत्पत्ति हुन भन्दा पहिले यस कारणले चुन्नुभयो ताकि उहाँको सामने प्रेममा पवित्र र निष्कलम हौं। परमेश्वरले हामीलाई पवित्रकरण गर्नको खातिर चुन्नुभयो। उहाँले हामीलाई उद्धार गर्नुहुन्छ र पवित्रकरण गर्नुहुन्छ ताकि हामी पवित्र हुन सकौं। यो चाहिँ उहाँको उद्देश्यको सकारात्मक पक्ष हो। यसले राख्नुपर्ने सरोकार विश्वासीको आन्तरिक भित्री जीवनसँग छ। पवित्र जीवन परमेश्वरको चुनावद्वारा माग गरिएको छ। अहिले मलाई यो नभन्नुहोस् कि म एउटा चुनिएको जन छु, म अनुग्रहद्वारा उद्धार पाएको छु र अहिले मैले इच्छा लागे अनुसार कुनै पनि कुरा गर्न सक्छु, जुनै पनि कुरा गर्न सक्छु। पाउले त्यस किसिमको तर्कको यसरी उत्तर दिन्छन्, रोमी 6:1-2 पदमा, तब हामी के भनौं कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापैमा लागिरहौं? त्यसो नहोस्, हामी जो पापको लेखी मर्यौं अझ कसरी त्यसैमा जिउने? तपाईंलाई अनुग्रहलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। हाँ मित्र, तपाईँ अनुग्रहलाई, ग्रेसलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। यदि तपाईँ निरन्तर पापैमा जीवन जिइरहनु भएको छ भने यस कारणले तपाईँ यो गरिरहनु भएको छ किनभने तपाईँ अझै पापी हुनुहुन्छ जसले उद्धार पाएको छैन। उद्धार पाउने पापीले आफ्नो जीवन जिउने ढंगमा परिवर्तनको देखाउँछ, बदलावको देखाउँछ। परमेश्वरले हामीलाई पवित्र हौ भन्नको खातिर मात्र चुन्नु भएन, तर हामी निर्दोष निष्कलङ्क हौ भन्नको खातिर पनि। अहिले यो नकारात्मक पक्ष हो। ख्रीष्टमा विश्वासीहरू परमेश्वरको सामने निष्कलङ्कको रूपमा देखाइ पर्दछन्। तपाईँलाई पवित्र बनाउनको खातिर, निष्कलङ्क बनाउनको खातिर परमेश्वरले तपाईँलाई चुन्नु भएको छ। यसको मतलब तपाईँको जीवन बदलिएको छ, परिवर्तन भएको छ। यदि त्यहाँ कुनै बदलावको कुनै प्रमाण छैन भने तब तपाईँ ती चुनिएकाहरूमध्ये एक हुनुहुन्न। परमेश्वरले आफ्ना सन्तानहरूलाई त्यस्तो जीवन जिएको चाहनुहुन्छ जुन पापले खोट वा दाग लगाएको छैन। उहाँले सबै दोष कलंकबाट तिनीहरूलाई मुक्त गर्न हरेक कुराको व्यवस्था बनाउनु भएको छ। पहिलो योहन्ना 2:1-2 पदले भन्छ, हे मेरा साना केटा केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्दछु। अब कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो एक सहायक हुनुहुन्छ, अर्थात धार्मिक येशु ख्रिष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारको निम्ति पनि। त्यसले सीमित प्रायश्चितको सबै प्रश्नको लागि एकैपल्टमा उत्तर दिन्छ, मतलब ख्रिष्ट चुनिएकाहरूका निम्ति मात्र मर्नुभयो। यो पहिलो योहन्ना 2 अध्यायको यी पदहरूले यो स्पष्ट पार्दछ कि यहाँ यानी यस पृथ्वीमा उहाँ संसारको निम्ति मर्नुभयो, पूरा संसारको निम्ति। मलाई वास्ता छैन कि तपाईँ को हुनुहुन्छ, आज परमेश्वरबाट तपाईँ कहाँ निमन्त्रण पठाइएको छ, तपाईंलाई निमन्त्रण पठाइएको छ परमेश्वरबाट, अनि त्यो निमन्त्रण हो ख्रिस्ट तपाईँको निम्ति मर्नुभयो। तपाईँ छिपिएर यो भन्न सक्नुहुन्न, म चुनिएकोहरूमध्ये एक होइन। तपाईँ चुनिएकाहरूमध्ये एक हुनुहुन्छ यदि तपाईँले उहाँको आवाजलाई सुन्नुहुन्छ भने, अनि उहाँको आवाज नसुन्नलाई तपाईसँग स्वतन्त्र इच्छा पनि छ। यो कुरा पनि याद राख्नुहोस्। यो अद्भुत र महिमित कुरा हो कि स्वर्गीयको परमेश्वरले यहाँ हामी केहीलाई चुन्नुहुन्छ र हामीलाई उद्धार गर्नुहुन्छ। म ती सबै कुरालाई धेरै बुझिराख्न चाहन्न, म खालि यसको विश्वास मात्र गर्छु। हाम्रा प्रभुले चौडो बाटो, फराकिलो बाटो र साँगुरो बाटोको बारेमा तस्विर दिनुभयो। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ प्रवेश गर्न सक्दैन। त्यसपछि उहाँले यो पनि भन्नुभयो, म ढोका हुँ। अहिले चाखलाग्दो कुरा यो हो कि चौडा फराकिलो बाटोमा प्राय मानिसहरू हिँडिरहेका छन् जुनले आखिरीमा विनाशमै डोर्याउँछ। पहिले त त्यो फराकिलो बाटो पहिले फराकिलो फराकिलो जस्तो लाग्छ, तर त्यो लगातार सानो सानो हुँदै हुँदै साँगुरो हुँदै हुँदै आखिरीमा त्यो टुङ्गिँदै जान्छ र विध्वंसमा पुर्याउँछ। अहिले तपाईँ त्यस फराकिलो तर अन्त्य चाहिँ विनाशको स्थानको यात्राबाट हिँडैबाट फर्किन सक्नुहुन्छ। वापस तपाईँ साँगुरो बाटोमा प्रवेश गर्न सक्नुहुन्छ। चाखलाग्दो कुरा यो छ कि पहिले त प्रवेशद्वार साँगुरो छ, तर त्यो बाटो जति आगे आगे जानुहुन्छ फराकिलो फराकिलो हुँदै जान्छ। युहन्ना 10:10 येशु भन्नुहुन्छ, म यस कारणले आए ताकि तिमीहरूले जीवन पाउन सक, त्यस्तो जीवन जुन प्रशस्तताको जीवन हो। तपाईँ फराकिलो बाटोको बारेमा कुरा गर्नुहुन्छ, तर मित्र त्यो फराकिलो बाटो तब आउँछ जब तपाईँ पहिले साँगुरो ढोकाबाट भएर हिँड्नुहुन्छ। तर मित्र तपाईँले चुनाव गर्नै पर्छ किन कुन बाटोमा तपाईँ हिँड्ने, त्यो फराकिलो बाटोमा हिँड्ने जुन पहिले त फराकिलो लाग्छ तर पछिबाट विध्वंसमा डोर्याउँछ, कि त्यो साँगुरो बाटो जुन पहिले साँगुरो जस्तो लाग्छ तर अन्त्यमा त्यसले जीवनमा डोर्याउँछ। त्यो दुई बाटोलाई चुन्ने तपाईँ र मसँग स्वतन्त्र इच्छा छ, स्वतन्त्र चुनाव छ, त्यो तपाईँ र ममा निर्भर छ चुन्नलाई। डेल मुडीले यसलाई यस तरिकामा स्पष्ट गरे, जो कोही उहाँलाई विश्वास गर्छन् तिनीहरू चुनिएकाहरू हुन्, जो उहाँलाई विश्वास गर्दैनन् तिनीहरू चुनिएका होइनन्। अमित परमेश्वरले तपाईँहरू तपाईँ कहाँ यो उद्धारको सुसमाचार फैलाउनु भएको छ। जो कोही उहाँलाई यसमा तपाईँ र म हरेक जन पर्दछौ, सबै संसारका हरेक मानिस पर्दछ। जो कोही उहाँलाई, यानि जसले उहाँलाई विश्वास गर्छ, नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि त्यही नै उहाँको निमन्त्रणको स्वीकार गर्नु नै चुनिएका जन हो। त्यो उहाँको निमन्त्रणलाई स्वीकार गर्ने सुन्ने व्यक्ति नै चुनिएका जन हुन्। आज के तपाईँ यो चुनिएकाहरू मध्येमा पर्नुहुन्छ? अहिले परमेश्वरले मात्र जान्नुहुन्छ कि को चाहिँ चुनिएकाहरू हुन्। म जान्दिन, कुनै व्यक्ति एकपल्ट स्पर्जन कहाँ आएर भन्यो, महाशय यदि मैले तपाईँले जस्तै विश्वास गरे म तपाईँले जस्तै प्रचार गर्ने थिइन। तपाईँ भन्नुहुन्छ कि तपाईँ चुनावमा विश्वास गर्नुहुन्छ, इलेक्सनमा विश्वास गर्नुहुन्छ, तैपनि तपाईँ यसरी प्रचार गरिरहनु भएको छ मानौ हरेकजना उद्धार पाउन सक्छन्। स्पर्जनको उत्तर थियो, तिनीहरू सबै उद्धार पाउन सक्छन् यदि परमेश्वरले ती चुनिएकाहरूको शिरमा चिनोको निम्ति पहेँलो रिबन बाँधिदिनु भए। म बाटोहरूमा, सड़कहरूमा, गाउँ शहरहरूमा गएर तिनीहरूलाई खोजी गर्दै प्रचार गर्ने थिए, तर परमेश्वरले त्यो गर्नु भएन। उहाँले हरेक प्राणीलाई सुसमाचार प्रचार गर्न भन्नुभयो, अनि कोही पनि आज उहाँका आउन सक्छन्। अनि त्यही नै मेरो सिद्धान्त हो, अनि यो नै सुसमाचारको आज हामीले प्रचार गर्नुपर्छ। अमित्र परमेश्वरले कलिसियाको मण्डलीको योजना गर्नुभयो। भन्नु नै पर्ने हो भने कलिसिया उहाँको कलिसिया हो, यो विश्व उहाँकै हो, यो ब्रह्माण्ड उहाँकै हो, हरेक कुरा उहाँकै हो। उहाँको योजना के हो भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौं भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिष्टमा चुन्नुभयो। कसैले भन्ला, ओ यहाँ त प्रिडेस्टिनेशन शब्द छ, यानि पूर्व संकल्प पूर्व निश्चयको शब्द छ, त्यो अर्को भयानक शब्द हो। मित्र त्यो एक सबभन्दा अद्भुत शब्द हो जुन यहाँ हामीसँग शास्त्रमा छ, र यो महिमित खण्ड हो। यो नै एक कुरो हो जुनको हामी आज त्यति धेरै सुन्दैनौ, यदि हामीले पूरा हरेक पुस्तक हरेक अध्याय हरेक पदहरूमा भएर बाइबलको अध्ययन नगरेको भए सम्भवत मैले यसको अनदेखी गर्ने थिएँ र अर्को कुनै कुराको चुन्ने थिएँ। मैले सान्त्वनाको बारेमा प्रचार गर्ने थिएँ, बोल्ने थिएँ, जुनको बारेमा आज धेरै प्रचारकहरूको सबभन्दा महान विषय हो प्रचार गर्ने। अमित्र, हामी सबै सान्त्वनाको बारेमा कुरा गरिरहेका छौं, तर यहाँ हामीसँग भएको कुरा चाहिँ कड़ा शक्तिशाली दवाई औषधि हो। कुनै कुनै मानिस औषधि लिँदैनन्, दवाई लिँदैनन्, तर यदि तपाईँले ती औषधिलाई लिनुहुन्छ भने यसले तपाईँलाई असल गर्नेछ, भलाइ गर्नेछ। मित्र, तपाईँ र म रहेको युगमा हामीलाई केही शक्तिशाली कड़ा कुराको आवश्यक छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि आज हामीलाई परमेश्वरको लागि खड़ा हुन सकौं वा उभिन सकौं भन्नको खातिर उहाँमा चुनिएका छौं। मित्र, मैले अहिले भर्खरै भनिसकेको छु कि हामी अनन्त काल भूतकालमा योजना गरिएका कलिसियामा हामी छौं र म त्यस बेला उहाँलाई कुनै सुझाव दिन वा कसरी यो भएको म चाहन्छु सो कुराको भन्न त्यहाँ थिइन, तर उहाँले मलाई भनिरहनु भएको छ कि यो उहाँले कसरी गर्नुभयो। भावमा परमेश्वरले तपाईं र मलाई भन्नुहुन्छ, यसलाई चाहे तिमी ल्याऊ या छोड, त्यही नै मैले गरे। हुन सक्छ तिमीलाई यो मन नपर्दा, अनि म नै एक हुँ जसले यो विश्व यो ब्रह्माण्डको चलाइरहेको छ। परमेश्वरले अहिलेसम्म यसलाई कुनै राजनैतिक पार्टी कहाँ सुम्पिदिनु भएको छैन, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। न उहाँले कुनै व्यक्ति विशेषलाई सुम्पिदिनु भएको छ, हामीले त्यसको निम्ति उहाँलाई धन्यवाद दिन सक्छौ, तर परमेश्वरले कलिसिया चर्चको योजना गर्ने काममा हाम्रो निम्ति तीन कुराहरू गर्नुभएको छ। पहिलो कुरा हामीले त्यो देख्यौं कि उहाँले हामीलाई चुन्नुभयो, अनि यो कुराको निर्णय हामी धेरैको निम्ति कड़ा दवाईको गोली हो। अनि दोस्रो, पिताले पुत्रत्वको स्थानमा हामीलाई पूर्व निश्चय पूर्व संकल्पना गर्नुभयो। अनि तेस्रो, पिताले हामीलाई प्रियमा ग्रहण गर्नुभएको छ। म प्राय गरेर यो कुराको दोहोर्याउँदिन कि चुनाव यानि इलेक्सन ख्रिष्टमा हामीलाई परमेश्वरको चुन्ने काम हो। म फेरि यो कुरामा जोड दिन चाहन्छु कि मानिसहरू यसकारण पापमा निन्दित भएर गुमेका छैनन् किनभने तिनीहरूलाई चुनिएका छैनन्। अह, तिनीहरू यसकारण पापमा निन्दित भएर गुम हुन्छन् किनभने तिनीहरू पापीहरू हुन्। त्यही नै तरिकामा तिनीहरूले यसको चाहन्छन् र त्यही नै कारण तिनीहरूलाई चुनिएका छैनन्। परमेश्वरको चुनावको कारण, इलेक्सनको कारण मानिसको स्वतन्त्र इच्छाको फ्री विलको कहिले पनि भंग गरिएको छैन। निन्दित गुम भएको मानिसले आफ्नै चुनाव गर्दछ। पावले कड़ा कथन भन्छन् रोमी 9 अध्याय 14 पदमा, तब हामी के भनौं त, के परमेश्वरसँग कुनै अधार्मिकता छ? त्यस्तो नहोस्। अहिले यदि तपाईँ सोच्नुहुन्छ कि परमेश्वरसँग केही अधार्मिकता छ भने तपाईँले आफ्नो मनलाई बदल्नुहोस्। यो कुरा सत्य होइन जुन तपाईँ सोचिरहनु भएको छ। मित्र, परमेश्वरले हामी कसैलाई हामी असल मानिस भएकोले गर्दा वा धर्म कर्म गर्ने मानिस भएकोले गर्दा वा बप्तिस्मा लिएकोले गर्दा दान भेटी दिएकोले गर्दा दशांश दिएकोले गर्दा चर्च गएकोले गर्दा उद्धार गरिरहनु भएको छैन। तर परमेश्वर भन्नुहुन्छ कि उहाँले यस कारणले उद्धार गर्नुहुन्छ किनभने उहाँले आफ्नो कृपाको फैलाउनु भएको छ। मित्र, कुनै दिन म स्वर्गमा गइरहेको छु र त्यहाँ हुनेछु, तर म त्यहाँ असल मानिस भएकोले गर्दा कहिले हुने छुइन। यो प्रचारक निश्चय नै असल छैन। तपाईँ मलाई जान्नुहुन्न जति म आफ्नो बारेमा जान्दछु। यदि तपाईँले मलाई बिल्कुल सही तरिकामा जान्नुभए तपाईले मलाई यसै बेला छोड्नुहुनेछ, घृणा गर्नुहुनेछ। अमित्र, यो कुरा तपाईँको निम्ति पनि सत्य छ। यदि मैले तपाईँको बारेमा सम्पूर्ण कुरा थाहा पाए सायद म पनि तपाईँलाई त्यसै गर्नेछु। म तपाईँसँग बोल्ने पनि थिएन, हामी सबै उही एउटै ड्याङका मुला हौ। हामी निन्दित गुमेका पापीहरू हौ। म स्वर्गीयमा एक प्रचारक भएकोले वा चर्चको सदस्य भएकोले गर्दा हुने छुइन। मित्र, म स्वर्गीयमा यस कारणले हुनेछु किनभने परमेश्वरको कृपा म कहाँ फैलाउनु भएको छ। म गुमेको निन्दित पापी हौ। जबसम्म म र तपाईँ परमेश्वर कहाँ एक तुच्छ पापीको रूपमा आउन इच्छा गर्दैनौ, हामी कति पनि उद्धार पाउने छैनौं। अहिले पद पाँचमा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको अर्को दोस्रो कुरातिर आउँछौ। हामीलाई अघिबाट पूर्व संकल्प पूर्व निश्चय गर्नुभयो। यो चाहिँ प्रिडेस्टिनेशन हो। यो पूर्व निश्चय यानि पूर्व संकल्प प्रिडेस्टिनेशन कहिले पनि उद्धार नपाएका मानिसको प्रसंगमा प्रयोग गरिएको छैन, प्रयोग हुँदैन। परमेश्वरले कुनै व्यक्ति पापैमा निन्दित होस् भनेर प्रिडेस्टाइन्ड पूर्व निश्चय पूर्व संकल्पना गर्नुभएको छैन। यदि तपाईँ पापमा गुमेको निन्दित व्यक्ति हुनुहुन्छ भने यो यस कारणले हो किनभने तपाईँले परमेश्वरको उपचार समाधानको इन्कार गर्नुभयो, अस्वीकार गर्नुभयो। यो चाहिँ मर्न लागिरहेको मानिसलाई डाक्टरले निको पार्ने औषधि दिने कुरा जस्तै हो। यदि हामीले त्यो औषधिले यसले तिनलाई यानि बिमारीलाई निको गर्नेछ अनि त्यो बिरामीले डाक्टर कहाँ अचम्म परेर हेर्छ र भन्छ, म तिमीलाई विश्वास गर्दिन। अहिले त्यो बिरामी मानिस मर्छ र डाक्टरको रिपोर्टले भन्छ ऊ विशेष खास रोगले मरे। तर म तपाईँलाई भनौं, त्यहाँ उपचार समाधान थियो। ऊ यस कारणले वास्तवमा मरेका थिए किनभने उसले उपचारको लिएन। परमेश्वरले उपचारको प्रबन्ध गर्नुभएको छ। यो कुराको दोहोर्याउन चाहन्छु, परमेश्वरले कुनै मानिसलाई निन्दित हुन पूर्व संकल्पना पूर्व निश्चय गर्नुहुन्न। त्यहाँ तपाईँको स्वतन्त्र इच्छा आउँछ र तपाईँले आफू स्वयंको निम्ति कुन चाहिँ तपाईँको चुनाव हो त्यसको तय गर्नुपर्छ। प्रिडेस्टिनेशन पूर्व संकल्पना पूर्व निश्चय खालि उद्धार पाएकाहरूका निम्ति मात्र संकेत हुँदछ। यसको वास्तविक अर्थ के हो भने जब परमेश्वरले 1000 भेडासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेडासँगै आउनुहुनेछ। रोमी 8:28-29 पदले भन्छ, तर हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेर नै तिनीहरूका भलाइको निम्ति काम गर्दछ। किनभने जसलाई उहाँले अघिबाटै चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूपमा बनाउनलाई पनि र धेरै भाइहरूमध्ये उहाँ जेठो हौन भनेर पनि अघिबाट नियुक्त गर्नुभयो। जो उहाँका उद्देश्य अनुसार बोलाइएका छन् तिनीहरू उहाँको पुत्रको रूपमा बनाउनलाई अघिबाट नियुक्त गरिएका हुन्। अहिले हामी उद्धार पाएकाहरूको बारेमा बोलिरहेका छौं। रोमीमा पाउल निरन्तर कसरी यो भयो भन्ने कुराको व्याख्या गर्छन्। रोमी 8:30 पदमा भन्छन्, तर जसलाई उहाँले अघिबाट नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो र जसलाई उहाँले धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि तुल्याउनु भयो। जब परमेश्वरले 1000 भेडासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेडासँगै आउनुहुनेछ। प्रभु येशूले यस तथ्यलाई हराएको भेडाको दृष्टान्तमा स्पष्ट गर्नुभएको छ। सयमा एउटा भेडा हराउँदा गोठालाले एउटा नाति हराओस् भनेर उपेक्षा गर्दै अनदेखी गर्दै अन्य 99 मन लगाएनन्। बरु त्यसलाई खोजेर आफ्नो कानमा ल्याएर बगालमा ल्याउनु भयो। हा मित्र, गोठालाले जब त्यस भेडालाई पायो उसले त्यसलाई कानमा लगायो र बगालमा ल्यायो, किनकि त्यो एउटै पनि उहाँकै भेडा हो, उसकै भेडा हो। अनि त्यही नै प्रिडेस्टिनेशन पूर्व निश्चय यानि पूर्व नियुक्तको अर्थ हो। यो परमेश्वरको ग्यारेन्टी हो। येशूले युहन्ना 10:27-28 पदमा भन्नुभयो, मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले पनि नष्ट हुने छैनन्। अब कसैले तिनीहरूलाई मेरो हातबाट खुसी लैजाने छैन। सधैँ यो कुराको याद राखौं, यदि भेडाले उद्धार पाउँछ भने त्यो बुद्धिमान चलाक चतुर भेडा भएकोले हुँदैन, वास्तवमा तिनीहरू मूर्ख हुन्छन्। यदि तिनीहरू सुरक्षित छन् भने मित्र तिनीहरूसँग अद्भुत असल गोठाला छ। त्यो महिमित सत्यता हो। छ पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रेममा ग्रहण योग्य तुल्याउनुभयो। धर्मपुत्र यानि एडप्सन भनेको हो हामीलाई पूर्ण उमेर पुगेको परिपक्व पुत्रको स्थानमा ल्याएका छौं। हामीले यस विषयसँग गलातीको पत्रमा देखिसक्यौं। यसले दुई महत्वपूर्ण कुराहरूको सूचित गर्दछ। धर्मपुत्रमा ग्रहणको अर्थ हो रिजेनेरेशन, पुनरुज्जीवन। हामी पवित्र आत्माद्वारा पुनरुज्जीवित गरिएका छौं। परमेश्वरको सन्तान नयाँ जन्म पाएको हुन्छ। पहिलो पत्रुस एकको 23 पद अनुसार परमेश्वरको जीवित नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। ओ नयाँ सम्बन्धमा आत्मिक रूपमा नयाँ जन्म भएको छ। त्यही नै प्रभु येशूको तात्पर्य हो जब उहाँले निकोदिमसलाई भन्नुभयो उसले नयाँ जन्म पाउनै पर्छ। अनि धर्मपुत्रको ग्रहणको अर्थ हो गौरवपूर्ण स्थिति, स्थान र अवसर। जब हामी उद्धार पाउँछौ हामी ख्रिष्टमा बच्चाको रूपमा परमेश्वरको परिवारमा जन्मिएका छौं। त्यसको अतिरिक्त हामीलाई परिपक्व पुत्रको गौरवपूर्ण स्थिति वा स्थान पदको दिइएको छ। हामी त्यस्तो स्थानमा स्थितिमा छौं जहाँ पिताको वचनको बुझ्न सक्छौ किनभने उहाँले हामीलाई हाम्रा शिक्षकको रूपमा पवित्र आत्मा दिनुभएको छ। पहिलो कोरन्ती 2:12 पदमा भनिएको छ, तर परमेश्वरबाट हामीलाई सित्तैमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन तर परमेश्वरबाटको आत्मा पाएका छौं। 6 पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रेममा ग्रहण योग्य तुल्याउनु भयो। जबकि हरेक कुरा परमेश्वरको महिमाको लागि भएकोले पावल यो स्तुति प्रशंसा गर्दछन्। यो स्तुति प्रशंसाको सुन्दर भजनको गाउँदछन्। यो सबै परमेश्वरको अनुग्रहको आधारमा गरिएको छ र अन्त्य चाहिँ परमेश्वरको महिमा हो। आरम्भ अनुग्रह हो र गर्भधारण धर्मपुत्र हो र अनुग्रहण महिमाको लागि हो। उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। प्रिय को हो? उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। अनि त्यो प्रिय को हो भन्दा त्यो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु येशूले भन्नुभयो युहन्ना 17:24, हे पिता म इच्छा गर्दछु कि जो जो तपाईले मलाई दिनुभएको छ तिनीहरू पनि म जहाँ छु मसितै हुन् र तपाईले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन् किनकि तपाईले संसारको उत्पत्ति भन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो। परमेश्वरले ख्रिष्टमा विश्वासीलाई देख्नुहुन्छ र उहाँले विश्वासीहरूलाई जसरी आफ्नो पुत्रलाई ग्रहण गर्नुहुन्छ त्यसरी नै ग्रहण गर्नुहुन्छ। त्यो अद्भुत कुरा हो। त्यो मात्र एक आधार हो जुनमा म स्वर्गीयमा हुनेछु। म यो फुच्चे प्रचारको सद्गुणमा योग्यतामा उभिन सक्दिन। मलाई प्रेममा ग्रहण गरिएको छु। मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ जस्तो कि उहाँ येशूलाई प्रेम गर्नुहुन्छ। परमेश्वर पिताद्वारा हाम्रो निम्ति तीन प्रकारको काम गर्नुभएको छ। पहिलो हो उहाँले हामीलाई ख्रिष्टमा चुन्नुभयो। दोस्रो हो उहाँले हामीलाई पुत्रत्वको स्थानमा पूर्ण संकल्पना निश्चय गर्नुभएको छ। तेस्रो हो उहाँले प्रेममा हामीलाई ग्रहण गर्नुभएको छ। यसको निम्ति हामी उहाँलाई स्तुति प्रशंसा र महिमा दिनुपर्छ।
1: आजको दिन पनि सधैँ एकदमै धेरै आशिषमय रह्यो दाइ। यसले हामीलाई चाहिँ स्पष्ट रूपमा बताएको छ कि ख्रिष्ट एकजना मानिसको लागि मात्र भनेर चाहिँ उहाँ यस संसारमा आउनुभएको होइन तर सबै मानिसको निम्ति चाहिँ आउनुभयो र मर्नुभयो भन्ने कुरा आज हामीले थाहा गर्यौं र यो कति महान र असल कुरा छ नि दाई। अनि अर्को कुरा के छ भने उद्धारको केन्द्रमा मानिसको महिमा होइन परमेश्वरको महिमा चाहिँ रहेछ।
2: ठिक कुरा गर्नुभयो भाइ तपाईँले। हामीले उद्धार पाएपछि मैले कति राम्रो काम गरे भनेर आफ्नै प्रशंसा गर्ने होइन, बरू परमेश्वरले म जस्तो अयोग्य मानिसमाथि कति ठूलो अनुग्रह गर्नुभयो भनेर उहाँको प्रशंसा गर्ने हो भन्ने शिक्षा आज हामीले पाएका छौं।
1: साँच्चै हो नि दाई। अनि एफिसी एकको चारदेखि छलाई पनि हामी तीनवटा मुख्य विचारमा चाहिँ सम्झन सक्छौ। परमेश्वरले ख्रिस्टमा चुन्नुभयो, पुत्रको स्थान राख्नुभयो अर्थात सन्तान बनाउनुभयो, र आफ्नो अनुग्रहको प्रशंसाको लागि प्रेममा चाहिँ ग्रहण गर्नुभयो भन्ने कुरा
2: हो भाइ। यसले त हाम्रो आत्मिकी पहिचान नै परिवर्तन गर्छ। संसारले भन्छ तिमी को हौ, तिमीसँग कति पैसा छ, तिमी कति सफल छौ, तर एफिसुको पुस्तकको आजको अध्ययनले हामीलाई भन्दछ तिमी ख्रिस्टमा को हौ।
1: विश्वासीको वास्तविक पहिचान उसको सम्पत्ति, पद, शिक्षा वा सामाजिक प्रतिष्ठान होइन, तर उसको पहिचान चाहिँ ख्रिस्टमा लुकेको हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा गर्यौं। र आजको अध्ययनले चाहिँ हामीलाई यो कुरा प्रष्ट बताएको छ कि केवल हामी ख्रिस्टमा चाहिँ स्वतन्त्रता प्राप्त गर्न सक्छौ,
2: र त्यसैले जीवनमा असफल हुँदा पनि हामीले भन्न सक्छौ म ख्रिस्टमा परमेश्वरद्वारा स्वीकार गरिएको व्यक्ति हो, र सफल हुँदा पनि यो सबै मेरो योग्यताले होइन परमेश्वरको अनुग्रहले हो भन्ने कुरा सिक्नुपर्छ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि।
2: हुन्न हजुर, हुन्न, मलाई पुलिस थाना नलानु हजुर।

0: minute. Just a minute. We will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै, जन्मदर्ता दिनुहोस् त।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

Sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: सर सिन्धुजी सिन्धु थम्बु हेटी भयो
1: नालापुपु छामी नाङजी यार
0: खै
1: थिए डेभिड लामम नालापुपु छामीजी अनि थिए छोइसङ लामम एला पुपु छामीजी
0: नाला खै गाल खै
1: भर्खर नै मैले
0: लुप्राई चिया गरेँ
1: लुप्राई
0: एफ्रानको चुमार गर्दैन डस्टर
1: ओहो चुमार गर्दैन डस्टर मिम बुबु छामासी लसी सोक्ने जिम लुस्ता
0: लुलुप्राई
2: ओ यस

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के हो
7: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
8: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
7: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
9: एलम्बु FM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मित्र अलगोरु हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्गो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913727।
7: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू:
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट।
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेज: डिलक्स रूम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, contact 011-620-326-960-982293। New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha, Subhani Nagar Palika 5, Nepal.
10: Sundai Hununsa, Helumbaya FM 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
9: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
3: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईं सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रुकुम पश्चिममा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु, एघार जना घाइते। तीज पर्व आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी। निवर्तमान सभापति देउबा समाहाले पनि ल्यायो महाधिवेशन कार्यतालिका। 77 जिल्लामा खटायो प्रतिनिधि। कृष्ण भीरमा राजमार्ग नै भाषिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते अगाडि नै खुलाउने तयारी। 240 जना यात्रु बोकेको इण्डोनेसियाली जहाज सागरमा बेपत्ता। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि, अन्नपूर्ण स्पाइकर किङ्सको जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोको जिल्लाको बनेपामा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। अरुणीको राजमार्ग लोकमार्ग अन्तर्गत उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा बनेपा सातका 72 वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो। धुलखेलबाट बनेपातर्फ आउँदै गरेको बा 65P4413 नम्बरको मोटरसाइकल ठक्कर दिँदा सड़क पार गर्दै गरेका मानन्धर गम्भीर घाइते भएका थिए र उनको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पलाञ्चोकको महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 वर्षीय रविन घिसिंह पनि घाइते भएका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वड़ा नम्बर 6 कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीव दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीव आज बिहान दुर्घटनामा परेको हो। गम्भीर घाइतेसहित अन्य घाइतेहरूलाई तत्काल उद्धार गरी उपचार लागि पठाएको छ। घाइतेहरूको पहिचान तथा उनीहरूको अवस्थाका बारेमा थप विवरण संकलन भइरहेको प्रहरीले बताएको हो। जिल्ला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वेद बहादुर पौडेलको अनुसार दुर्घटनामा मृत्यु हुने दुईजनाको पहिचान खुल्न बाँकी छ। प्रहरीले मृतकको पहिचान खुलाउने र घाइतेहरूको विवरण संकलन गर्ने काम पनि गरिरहेको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन। जीव कसरी दुर्घटनामा पर्यो भन्ने बारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ। घटनास्थलको अवस्था, सड़कको अवस्था र जीवको अवस्था लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरिएको छ। दर खाएसँगै आजदेखि 4 दिने तीज पर्व शुरू हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेली बेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन अडिलो बनाउँछ र गहुँको रोटी र घिउ खाँदा व्रतालुको लागि अझ अडिलो हुने अनुभव धर्मशास्त्रविद प्रवक्ता तोया राज न्यौपा नेपालले बताउनु भएको हो। विगतका वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मिठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्छन्। दर दुई भागमा रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद नेपालले बताउनु भएको हो। महिलाहरूले वर्षा दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पुख्ने पर्वका रूपमा समेत तीज पर्वलाई उपयोग गर्ने गरिन्छ। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कहरूलाई महिलाहरूले सार्वजनिक गर्दछन्। जस अन्तर्गत जन्मघरबाट कर्मघरमा गई बस्दा पाएको दुःख पीर मर्कलाई नारीले पोख्ने गरेका छन्।
नेपाली कांग्रेसमा विवादका बीच दुई समूहले छुट्टा छुट्टै महाधिवेशन गर्ने भएको छ। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेको बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको हो। नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मंगिरमा काठमाडौँमा 15 औं केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउवा समूहको महाधिवेशन तयारी समितिको यही 17 र 18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरिएको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचार दिन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशन गतिविधि अगाडि बढ़ाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दावी गरेका छन्। देउवा समूहले महाधिवेशन अन्तर्गतका अधिवेशन सम्पन्न गर्न 17 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरिएको छ। महाधिवेशनको तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकिएको जानकारी गराएका हुन्। खटिएका प्रतिनिधिहरूलाई मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। सिन्धुपाल्चोकमा भने मोहन बहादुर बस्नेतलाई तोकिएको छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते अगाडि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्गसँगै भीर कटान गरेर खुलाउन प्रयास गरिएको हो। पृथ्वी राजमार्गको मुगलिन मालेखु सड़क खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुलाउने जानकारी दिनु भएको छ। अहिलेकै गतिमा काम भयो भने 2 वा 3 दिन भित्र सड़क खुल्न सकिने जानकारी दिनुभएको हो। 10 मिटर चौड़ाईमा 152 मिटर लम्बाईको भीर काटेर अहिले राजमार्ग खुलाउने आधार बनेको छ। तराईका जिल्लाहरूलाई संघीय राजधानी काठमाडौँमा जोड़ने मुख्य राजमार्ग नै अहिले अवरूद्ध छ। कृष्णभीरमा भाँसिने र पहिरो झर्ने समस्याले पटक पटक सड़क प्रभावित हुँदै आएको छ। 2057 सालदेखि समस्या दिँदै आएको यो भीर केही वर्ष समस्या नआए पनि पछिल्लो पटक भदौ 14 गते भाँसिँदा अहिले राजमार्ग नै अवरूद्ध भएको छ। भदौ 14 गतेदेखि राजमार्ग अवरूद्ध हुँदा राजधानी काठमाडौँमा एलपी ग्यास र खाद्यान्न लगायतका विभिन्न वस्तु ढुवानीमा समस्या भएको छ, जसका कारणले महँगी व्यापक रूपमा बढ़दै गएको छ। वैकल्पिक सड़कबाट पर्याप्त खाद्यान्न र ग्यास ढुवानी हुन नसकेपछि काठमाडौँमा यसको समस्या देखिएको छ। इन्जिनियर ढकाल राजधानीको समस्यालाई दृष्टिगत गर्दै राजमार्ग खुला भएपछि पहिलो पटक खाद्यान्न एलपी ग्यासका बुलेट औषधिका गाड़ी एम्बुलेन्स जस्ता सवारी साधनलाई मुख्य प्राथमिकतामा राखिने समेत बताउनु भएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। करिब 240 जना यात्रु बोकेको एक इण्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा बेपत्ता भएको छ। पूर्वी जाभाको सुरबायाबाट बोर्नियाको द्वीप दक्षिण कालीमान्ता प्रान्तको राजधानी बन्जारमासिन्दतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन भएको हो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ। सम्पर्क टुट्न अघि उक्त यात्रुवाहक जहाजले खराब मौसमको सामना गरेको थियो। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। हालसम्म कुनै पनि यात्रु हात भएको जानकारी पनि प्राप्त भएको छैन। जहाजसँगै सम्पर्क टुटेपछि आइतबार आज इण्डोनेसियाली उद्धार टोलीले खोजी अभियान शुरू गरेको छ भने खोज र उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थिति पत्ता लगाउने तथा त्यसमा सवार यात्रुको खोजी गर्ने अभियानलाई तीव्रता बनाएको छ। हेलम्बो खबरमा अब खेल खबरमा पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार हिजो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझ सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले ₹20 लाख रूपियाँ पुरस्कार राशि प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गरेको छ। उसले पहिलो सेट 25-15 सहजै जितेको थियो भने दोस्रो सेटमा पनि कर्णाली विरूद्ध अन्नपूर्णले पूरा दबाव राखेको थियो, जसले
तेस्रो जसले दोस्रो सेटमा 25-20 आफ्नो पक्षमा पारेको थियो, तेस्रो सेटमा अन्नपूर्णले 25-18 जित्दै इतिहास समेत रचेको छ। ऊ अब एनबीएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ। नेपालमा पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 मृत्यु, 11 घाइते। तीज पर्व आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी। निवर्तमान सभापति देउबा समूहले पनि ल्यायो महाधिवेशन कार्यतालिका, 77 जिल्लामा खटायो प्रतिनिधि। कृष्ण भीरमा राजमार्ग नै भाषिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 नै खुलाउने तयारी। 240 जना यात्रु बोकेको इण्डोनेसियाली जहाज सागरमा बेपत्ता। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि, अन्नपूर्ण स्पाइकर्स किङ्सको जित। मध्याह 12 समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ विदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274 के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057।

Come the Kasam. This is entertaining the nation.

तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: ஓஹோ, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
13: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: एलम्बु FM 89.6 MHz।

0: लियो भन न
1: टाइम चेक इट्स 1 PM अहिले दिउँसोको एक

0: இளம்பு பிரேக் டைம்.
1: डिजिटल युगमा सूचना तपाईको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
5: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
4: मायाको चिनो,
5: मेडल,
4: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
6: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
6: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

मायाको घर छ, कुचेला भत्केला भन्ने यो डर छ। भक्ति तिमी भक्त म तिम्रो, केवल मात्रै तिम्रै त भर छ। बढ्छ कडाया दैवको सिफारिस, हर्मोनमा हुनेछ खुसीको बारिस। मेरै लागि त धरतीमा झरिस, नौ महिनामा पाउनेछौ मायाको वारिस।

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: रूकुम पश्चिममा जीव दुर्घटना, दुईजनाको मृत्यु, 11 घाइते। देउबा समूहले पनि ल्यायो महाधिवेशन कार्यतालिका, 77 जिल्लामा खटाइयो प्रतिनिधि। कृष्णवीरमा राजमार्ग नै भासिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते अघि नै खुलाउने तयारी। नक्कली सुन भिडाएर 1,39,00,000 ठगी, जेलमा फरार अनि थापा मगर पक्राउ। 243 यात्रु सवार पानी जहाज बेपत्ता, 103 यात्रुको सकुशल उद्धार र पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सको जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलाखाको गौरीशंकर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका 6 चंखुमा सड़कमा गुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो। गुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको हो। चंखुबाट सिंहटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001608 2 नम्बरको बोलेरो गाड़ीमा दिम्सीदिम पहिरो क्षेत्रमा माथिबाट ढुङ्गा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। ढुङ्गाले खिचिएर बोलेरोमा क्षति पुगेको छ भने चालक टीका गुरूङ सामान्य घाइते भएका छन्। उक्त बोलेरोमा अन्य यात्रुहरू पनि सवार रहे पनि उनीहरूको सकुशल रहेको वडा अध्यक्ष निमा साङ्गे शेर्पाले जानकारी दिनुभयो। काभ्रे प्लानचोकको पाँचखालमा कृषि फार्ममा काम गर्ने दोलखाको जिरी नगरपालिका एककी महिला मृत फेला परेकी छिन्। जिरी नगरपालिका 9 लिसे घर भई पाँचखाल नगरपालिका 11 बास्कोटमा रहेको कृषि फार्ममा काम गर्ने 51 वर्षीय जेठी माया श्रेष्ठ फार्म नजिकैको पाखो बारीमा गए राति मृत फेला परेकी छन्। जेठी मायालाई मृत फेला पारे पनि उनका श्रीमान दलनारायण श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शरीरमा बाहिरी घाउ, चोटपटक तथा निलडाम नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। घटना लगत्तै पाँचखाल प्रहरी चौकीबाट प्रहरी निरीक्षक मनराज बानियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। अब राष्ट्रिय खबर। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर 6 कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ। दुईजना दुर्घटनामा 11 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटनामा परेको हो। गम्भीर घाइते सहित अन्य घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ। नेपाली काँग्रेसमा विवादका बीच दुई समूहको छुट्टा छुट्टै महाधिवेशन गर्ने भएका छन्। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेको बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। नेपाली काँग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउवा समूहको महाधिवेशन तयारी समितिको यही 17 र 18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरिएको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशन गतिविधि पनि अघि बढ़ाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दावी गरेका छन्। कृष्णवीरमा राजमार्ग नै भासिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगैको भीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुङ्गलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभएको छ। अहिलेकै गतिमा काम भयो भने 2 वा 3 दिनमै सड़क खुल्न सक्ने उहाँले जानकारी दिनुभयो। 10 मिटर चौड़ाईमा 152 मिटर लम्बाईको भीर काटेपछि अहिले राजमार्ग खुला हुने आधार भनेको हो। तराईका जिल्लाहरूलाई संघीय राजधानी काठमाडौँ जोड़ने मुख्य राजमार्ग नै अहिले अवरूद्ध छ। कृष्णवीरमा भाँसिने र पहिरो झर्ने समस्याले पटक पटक प्रभावित हुँदै आएको छ। 2057 सालदेखि समस्या दिँदै आएको यो भीर केही वर्ष समस्या नआएपछि पछिल्लो पटक गत भदौ 14 गते भाँसीदाईले राजमार्ग अवरूद्ध भएको हो। जेन्जी आन्दोलनका क्रममा नखु कारागारबाट भागेका कैदी नक्कली सुन देखाएर करोड़ौंको रकम ठगी गर्ने अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्ने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका दुई घर भई काठमाडौँ नयाँ बसपाक बस्ने 28 वर्षीय अनिस थापा मगर रहेका छन्। उनलाई टोखा 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। मगरले नक्कली सुनलाई सक्कली सुन भन्दै 1,39,00,000 रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनको साथबाट नक्कली सुन 865 ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एएसपी दानबहादुर थापाले बताउनुभयो। पक्राउ परेका मगर विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप भएको छ। उनी बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। इण्डोनेसियामा 243 यात्रु सवार एक पानी जहाज बेपत्ता भएको छ। आज जाभा सागरमा सो जहाजसँगको सम्पर्क विच्छेद भएको बीबीसीले जनाएको छ। भार्गो ट्रान्सपोर्ट 8 नामक जहाज पूर्वी जाभाको सुरबायाबाट बोर्नियो टापुको बन्जारा मासिनतर्फ जाँदै गर्दा बेपत्ता भएको हो। पानी जहाजको खोजी तथा उद्धार कार्य जारी छ। विभिन्न जहाजको सहयोगमा 103 जनालाई उद्धार गरिएको छ भने 140 जना अझै बेपत्ता रहेका छन्। उद्धार गरिएका मध्ये एकजनाको मृत्यु भएको छ। बेपत्ताहरूको खोजी भइरहेको छ। उद्धार टोलीले त्यसको अन्तिम अवस्थातिरतर्फ कैयौं जहाज र एउटा हेलिकप्टर समेत पठाएको छ। यात्राका क्रममा जहाजको संचार प्रणालीमा समस्या आएपछि उक्त जहाज सम्पर्क हुन नसकेको हो। अब खेलकुदको खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हालमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले ₹20,00,000 पुरस्कार राशि प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गरेको छ। उसले पहिलो सेटमा 25-15 सहजै जित्यो। दोस्रो सेटमा पनि कर्णाली विरूद्ध अन्नपूर्णले पूरा दबाव राख्यो। उसले दोस्रो सेट 25-20 आफ्नो पक्षमा पार्यो। तेस्रो सेट अन्नपूर्णले 25-18 जित्दै इतिहास रच्यो। ऊ अब एनबीएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ। नेपालमा पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजनामा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रूकुम पश्चिममा जीप दुर्घटना, दुईजनाको मृत्यु, 11 जना घाइते। देउबा समूहले पनि ल्यायो महाधिवेशन कार्यतालिका। 77 जिल्लामा खटाइयो प्रतिनिधि। कृष्ण भीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते अघि नै खुलाउने तयारी। नक्कली सुन भिडाएर 1,39,00,000 ठगी, जेलबाट फरार अनिस थापा मगर पक्राउ। 243 यात्रु सवार पानी जहाज बेपत्ता, 103 यात्रुको सकुशल उद्धार। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सको जीत। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आइसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार। मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
3: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ, 98-41-057-105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहरी गीतहरू।

यहाँको समय छ, मौसमको कुरा गर्नु पर्दाखेरि एकदमै धामधुम्म पानी पर्ला पर्ला पर्ला जस्तै भइरहेको छ यतातिर है, त्यतातिर तपाईँको ठाउँ एरियातिर पनि त्यस्तै होला, कहीँ कतै अब घामहरू पनि लागिरहेको होला है, अब कहीँ कतै पानी पनि परिरहेको होला, अब कहीँ कतै यतातिर चाहिँ अलिकति धामधुम्म छ, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ। अनि त्यसै गरेर कुरा गर्नुपर्दा तपाईँ हाम्रो नेपालीहरूको होइन महान चाड हरितालिका तीज पनि होइन नजिकिएको छ है। सो आज दरखानी सम्पूर्ण चेलीबेटीहरू जम्मा भएर होइन सो आफ्नो माइती घरमा एकदमै जम्मा भएर भेला भएर एकदमै दुःख सुखका बातचित गर्दै मिठा परिकारहरू होइन आफ्नो गची अनुसारले होइन जस्तो जस्तो सकिन्छ त्यस्तै खाएर होइन सो आज चाहिँ खाएर रमाइलो गरेर भोलि चाहिँ तीज परेको छ अनि निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने चाहिँ परम्परा रहिआएको छ है। त्यसको अवसरमा पनि सम्पूर्ण आज अब यो दरखाने अवसरमा पनि यहाँलाई शुभकामना भनेर भन्न चाहन्छु होइन आफ्नो एकदमै केयर गर्नुहोला। त्यसै गरी अग्रिम शुभकामना तीजको पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरू आमाहरूलाई होइन सो एकदमै व्रत बस्नुपर्छ, निराहार पानी नखाइकन भनेर होइन त्यस्तो पनि नगर्नुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, केयर गर्नुहोला होइन। मलाई चाहिँ के लाग्छ भने एकदमै सबैभन्दा ठूलो मान्छेको मन राम्रो हुनुपर्छ अनि उसको आचरण व्यवहार राम्रो हुनुपर्छ, मन सफा हुनुपर्छ होइन। सो सधैँ सकारात्मक सोच विचार भयो भने भगवान हाम्रो आसपासमै हुनुहुन्छ, मनमै हुनुहुन्छ होइन। एकदमै भक्तिले पूजा गर्यौं भने हामीले ढुङ्गामा पनि देवता भेटिन्छौं भन्छौं होइन, भन्छन् होइन। त्यसले गर्दाखेरि एकदमै आफूलाई गाह्रो हुने गरेर व्रत नबस्नुहोला, तपाईँको शरीरले जति सक्छ तपाईँले जति धान्नुहुन्छ होइन त्यसरी नै व्रत तीर्थ गर्नुहोला, आज पूजा गर्नुहोला। सद्भाव त अब भइ नै हाल्छ होइन, सद्भाव राख्नुहोला, आफ्नो एकदमै आफू नसकी नसकी व्रत पनि नबस्नुहोला पनि भन्छु है। साथीहरूलाई निवेदन पनि गर्न चाहे आमाहरूलाई विशेष त है दिदी बहिनीहरूलाई। अनि त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली हामी आइसकेका छौं, तपाईँहरूको साथमा छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र रागत तामाङ हुनुहुन्छ है। तर अब पहिलाको जस्तो त्यस्तो रमाइलो त यो वर्ष भनौँ न यो वर्षको तीज खासै त्यस्तो चहलपहल देखिएन, किनकि गएको भदौ 10 गते एकदमै चाइनाको यो तिब्बतबाट विनाशकारी होइन सो बाढीले नेपालको 2-3 जिल्लालाई धेरै नै क्षति गर्यो होइन, त्यसमा धेरै मान्छेहरू होइन एकदमै भनौँ न बेपत्ता हुनुभयो, कति धेरै मान्छेहरू होइन अझै पनि अब अङ्गभङ्ग हुनुभयो कतिपय मान्छेहरूको होइन। सो एकदमै भनौँ न अब भनौँ न उहाँहरूको चाहिँ अब मरण भयो होइन। सो त्यसले गर्दाखेरि अलिकति देश यतिखेर दुःखमा पनि छ होइन, शोकमा डुबेको पनि छ, कति परिवारहरूलाई होइन एकदम शोकमा हुनुहुन्छ, पीड़ामा हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि पनि खासै अब रमाइलो गर्ने रमाइलो मान्ने त्यो माहौल त्यो परिस्थिति त खासै छैन र पनि होइन, अब जे जस्तो भए पनि परिस्थितिलाई हामी टार्न सक्दैनौँ, परिस्थितिसँगै होइन घुलमिल हुन जरुरी छ। त्यसले गर्दाखेरि जसरी सकिन्छ त्यसै गरेर मनाउनु होला पनि भन्छु। अनि जति पनि त्यो जुन यो रसुवा नुवाकोट धादिङ जति पनि होइन सोमा परेर ज्यान गुमाउनु भएको छ होइन, मृतक प्रति पनि श्रद्धाञ्जली पनि भन्छु होइन, शोक सन्तप्त परिवारप्रति चाहिँ होइन भगवानले चाहिँ एकदमै धैर्य धारण गर्न सक्ने शक्ति पनि प्रदान गरून् भनेर पनि भने होइन, विधिको विधानलाई पनि हामीले टार्न सक्दैनौँ। त्यसले गर्दै अब चाहिँ हामी कार्यक्रमको शुरूआत पनि गर्छौँ, कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै डबली, तपाईँ हामीले नै प्रतिभा राख्ने एक थलो पनि हो होइन। त्यसले गर्दाखेरि अब केही दिन तपाईँहरूको माझमा सहभागिता जनाउन सकिन, त्यसको लागि क्षमा प्रार्थी पनि छु साथीहरू है, केही कारणवश यहाँहरूको माझमा आउन सकिन, कार्यक्रम कहिले आउँछ कहिले आउन्न भनेर कति साथीलाई गुनासो पनि हुनसक्छ, गुनासो नगर्नु होला साथीहरू प्राविधिक होइन, कहिलेको अब टेक्निकल कुराहरूले होइन अलिकति प्रभाव पार्ने हुँदाखेरि यस्तै हुन्छ है। सो त्यसै गरेर आउनुहोस् सबको 1 घण्टा यहाँहरूकै बीचमा रहेर हामी भलाकुसारी गर्छौं, रमाइला मिठा कुराकानीहरू गर्छौं। अनि आज चाहिँ तीज परेको भनौँ न भोलि तीज परेको छ होइन, त्यही तीज विशेषमा चाहिँ हामी तपाईँहरूकै प्रतिभाहरू होइन तीज गीतहरू अब भनौँ तीज विशेषहरू यहाँहरूले
प्रतिभाहरू राख्नुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। त्यसै गरी जति पनि तपाईँले हामीलाई सिन्धुपाल्चोक चौतारबाट यति बेला सुन्दै हुनुहुन्छ, सिन्धुपाल्चोक लगायत तपाईँले दोलखा, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, सर्लाही लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरेर अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर जोडिएर हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। है त जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भनेदेखि कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। कार्यक्रममा फोन लागे फोन लगाएर होइन आफूभित्र भएका ती अथाह प्रतिभा राख्नुहोला। कार्यक्रममा फोन गरेपछि तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, होइन जति पनि आवाजद्वारा राख्नु मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ यहाँहरूले राख्न सक्नुहुनेछ। त्यसको लागि 97 48 26 65 79 97 48 26 65 79 चाहिँ यहाँका लागि हामीले एकदमै नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै कार्यक्रमको व्यवसायमा जोडिँदै गर्नुहोला सम्पूर्ण साथीहरू भन्दै कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो होइन भोलि पर्न गएको तीज विशेष नै सो गीत हामी राख्छौं। सो एकदमै मिठो यो तीज गीत होइन यहाँहरूको माझमा राख्छौं। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हेलो, नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर आज यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। साताको पहिलो बसाई यानि कि आइतबारको बसाईमा हामी यहाँहरूको माझमा आइसकेका छौ। यो अपराह

0: हजुर, कार्यक्रममा हामीले राख्यौं सो एकदमै मिठो गीत होइन, सो मैले अनाउन्स गरेको थिएँ तीज सङ भनेर, सो हामीले अर्कै गीत राख्यौँ, क्षमा प्रार्थी छौँ, दिदीले अर्कै गीत होइन अनाउन्स गर्नुभएको थियो, अर्कै गीत बज्यो भनेर कति साथीहरूलाई पनि लाग्न सक्ला है, सो कहिले कसो त्यस्तै हुन्छ। ओके, कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्न चाहन्छु, सुन्दै हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रमको व्यवसायमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ, यहाँका लागि हामीले नम्बर खुला गरेका छौ 97 46 26 65 79, 97 46 26 65 79 को बाटो हुँदै तपाईँ कार्यक्रममा फोन गरेर आफू भित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। यसो भन्दै गर्दा आजका लागि फोन लाइनमा पहिलो साथी जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल दिन्छु। नमस्ते।
1: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर, अनि ममता के छ खबर, सन्चै हुनुहुन्छ? हजुर, मलाई नि एकदम ठिकै छ, आरामै छु भन्नुपर्छ। अनि ममता आज भोलि कतातिर हुनुहुन्छ, धेरै दिनपछि कार्यक्रममा फोन गर्नुभयो?
1: हजुर, म अहिले चाहिँ यता गाउँतिरै छु भन्नुपर्छ है त दिदी।
0: केमा व्यस्त बिजी हुनुहुन्छ?
1: यस्तै त हो नि दिदी, स्कुल जाने,
0: पढाइ गर्ने, यस्तै यस्तै। अनि खाजा खानुभयो त? एकदमै मेरो भइसक्यो है, रुगा लागेछ भन्नुभयो, स्वास्थ्य शीघ्र लाभको कामना, आफ्नो ख्याल गर्नु होला है त। अनि अब भोलि त तिज होइन, आज दर खाने भन्छन्, अनि रौनक के कस्तो छ तपाईँको ठाउँतिर? भनेपछि रमाइलो छ है, अब चेलीबेटीहरू भेट हुने होइन, अनि एक आपसमा बसेर रमाइलो गर्ने, यस्तै चलिरहेछ होइन? ओके, अनि आज कार्यक्रमको पहिलो कलर तपाईँ हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ ममता?
1: म कविता भन्छु है त दिदी।
0: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त।
1: चन्द्रमा हेरी तिमीलाई सम्झन्छु, या केही चन्द्रमा नै तिमीलाई मान्छु, तिमीलाई देख्दा ब्रह्माण्ड बिर्सिनेमा यो चन्द्रमा सीमित कसरी रह, तिम्रा वरिपरि भएका ताराहरूबाट तिमीलाई कसरी बताऊ, तिम्रो नामको अर्थ मात्रमा महाकाव्य लेखे म, तिम्रो नामको अर्थ मात्रमा महाकाव्य लेखे म, आज म यो कविता कसरी लेखौ, कसरी लेखौ यो कविता, तिमी अरूकै शीर्षकमा जोडिन पुगेपछि कसरी थामु तिम्रा हात, तिमी अरूकै हात थाम्न पुगेपछि कसरी लेखौ यो कविता, तिमी अरूकै शीर्षकमा जोडिन पुगेपछि, यति नै।
0: हजुर, कसरी लेखौ कविता, तिमी अर्कैको शीर्षकमा बन्न पुगेपछि? अनि त्यो तपाईँले त्यो महाकाव्य के भन्दै हुनुहुन्थ्यो, त्यो एक लाइन फेरि भन्नु त, मलाई त कस्तो मिठो लाग्यो क्या।
1: के भन्नुभएको दिदी?
0: त्यो जुन यो दोस्रो दुई लाइन फेरि भन्नुहोस् त, पहिलो होइन दोस्रो, हजुरले रिपिट पनि गर्नुभएको थियो नि।
1: तिम्रो नामको अर्थ मात्रमा महाकाव्य लेख्नु म,
0: हो यही यही यही एक दुई लाइन भन्नु त।
1: तिम्रो नामको अर्थ मात्रमा महाकाव्य लेखे म, आज म यो कविता कसरी लेखौ, यो भन्नुभएको?
0: हजुर हजुर हजुर, एकदमै कस्तो मिठो लाग्यो क्या यो शब्द चाहिँ मलाई, अनि त्यही भएर तपाईँलाई यसरी रिपिट गरेर सुनाउनु न भनेर भनेको। सो एकदमै होइन हजुर, आफैले लेख्नु भएको?
1: हजुर नै होइन नि दिदी, मलाई त बहिनीले फोन भनेको थियो, त्यही भएर भनिदिएको।
0: बहिनीले लेखा हो त?
1: खै त्यो त मलाई पनि थाहा भएन, मैले लेखेको छ यो भनिदिनु न भनेको थियो, अनि त्यही भएर भनिदिएको कि दिदी।
0: तर होइन क्या, मलाई कस्तो गहिरो अनुभूत भयो क्या होइन, अनि त्यसले गर्दाखेरि यो हजुरले नै लेख्नु भएको कि नै कतैबाट सावर गर्नु भएको कि होइन?
1: हजुर,
0: अनि एकदमै अब भावमा डुबेर, गहिराईमा डुबेर, अलिकति भनौँ न मजाले लेख्नु भएको छ, अलिक ठुलै कविले लेख्नु भएको कि जस्तो पनि लाग्यो, त्यही भएर सोधेको है त।
1: हजुर नै नै, मैले लेखा होइन, बहिनीले लेखा रहेछ, अनि मलाई कलमा बोल्न डर लाग्छ, तपाईँ भनिदिनु न भनेको थियो, अनि मैले भने आऊ कि।
0: सो एकदमै मिठो है, सो एकदमै मिठो बहिनीले लेख्नु भएको यो रचना, यो कविता यस्तै गरेर लेख्दै जानुहोला उहाँलाई पनि, सो धन्यवाद होइन लेखाइको लागि, अनि तपाईँले सुनाइदिनु भयो, तपाईँलाई पनि धन्यवाद है त हजुर।
1: थ्याङ्क यू दिदी.
0: साहित्यमा यसै गरी कलम चल्दै जाओस् है त्यो हजुरको बहिनीको मैले कामना गरी भन्दै आजको लागि भने हामी छोड्छौ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला. ओके बाबाई.
1: ओके बाबाई दिदी.
0: हजुर यति बेला हुनुहुन्थ्यो ममता यता हुनुहुन्थ्यो है स्याउलेबाट. उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो रचना राखेर छुटिसक्नु भएको छ. धन्यवाद. त्यसै गरी अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ. कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु. नमस्कार.
1: नमस्कार दिदी.
0: नमस्ते हजुर. को बोल्दै हुनुहुन्छ कताबाट?
1: म चाहिँ अर्पणा भनेको.
0: हजुर अर्पणा है.
1: हजुर
0: के छ खबर अर्पणा? अनि खाजा खानुभयो? एकदमै हाम्रो पनि भयो. भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ. अनि अर्पणा होइन के गरेर आजको दिन व्यतीत गर्दै हुनुहुन्थ्यो?
1: आज चाहिँ यस्तो घर घर आएपछि काम गर्दै बित्यो भन्नुपर्छ.
0: अनि तिजको दरखानी कार्यक्रम के कस्तो भइरहेछ?
1: हजुर एकदम
0: रमाइलो भइरहेछ है.
1: हजुर
0: ओके ल ठिक छ हजुर. अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ अर्पणा. प्रतिभा के सुनाउनुहुन्छ?
1: म चाहिँ गीत गाउँछु.
0: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त हजुर. सुरु गर्नुहोस्.

0: हजुर, धन बिनाको मन ठुलो कि मन बिनाको धन, होइन? कस्तो मिठो गाउनु भएको हजुरले, सुनिरहनु जस्तो लाग्ने र पनि अलिक कै कता अलिअलि स्वर कापिरहेको जस्तो भइरहेको थियो है अर्पना। डराउनु पर्दैन गाउनु दाई हजुरले, होइन मैले मेरै दिललाई सुनाइरहेको छु, मेरै साथीहरूलाई सुनाइरहेको छु, होइन त्यो खालको एउटा भाव राखेर गर्नुभयो भने राम्रो छ, होइन? जति सुने पनि सुनिरह खालको त्यो मन्द टाइपको आवाज छ हजुरको, सो आनन्द आयो हजुरको प्रतिभा सुनेर, खुसी लाग्यो मिठा आवाज कि धनी अर्पणालाई, होइन प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त।
1: धन्यवाद।
0: ओके, आउने दिनहरूमा पनि यस्तै मिठा मिठा प्रतिभाहरू लिएर कार्यक्रममा सम्झिँदै गर्नु होला। अहिलेका लागि भने हामी छुर्छौँ। ओके, बाई बाई। हजुर, यति बेला अर्पणा हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ व्यवसायमा। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार, गुड आफ्टरनुन है त?
0: हजुर नमस्ते। नमस्कार, गुड आफ्टरनुन हजुर, यहाँको शुभ नाम सुन्ने।
2: म काभ्रेबाट है त दिदी, सुरेन्द्र नेपाली भन्नु पर्यो है त।
0: हजुर, सुरेन्द्रजी बोल्दै हुनुहुन्छ, अनि सन्चै हुनुहुन्छ?
2: राम्रै छ, सन्चै छ, अहिलेसम्म आरामै छ, बाँचे कि छु भन्नु पर्यो है त दिदी।
0: अनि खाजा खानुभयो कि बाँकी नै छ, के छ सुरेन्द्रजी?
2: मेरो चाहिँ खाजा भर्खरै भयो भन्नुहोस् है त दिदी।
0: त्यतातिरको आज मौसम के छ?
2: मौसमको अवस्था भन्नुपर्दा दिदी, अहिले यतातिर चाहिँ धामधुम्म छ, हावा चलिरहेको छ, धामधुम्म पनि छ, हावा पनि फाटाफुटा चलिरहेको छ, यस्तै छ।
0: ओके, अनि तिज विशेष प्रोग्रामहरू के भइरहेछ त नि, भेटघाट आफ्नो आफन्तीहरू के छ?
2: तिज विशेष अब त्यही हो, अब दिदी आउनु भएको छ, अब प्रोग्राम त त्यस्तै हो, भोलि हुन्छ होला सायद प्रोग्राम,
0: भोलि
2: त त्यस्तो पुग्दैन।
0: ओके, होइन मैले त भन्न खोजेँ, भोलि त व्रत बस्ने यस्तै भइहाल्यो, अब आज त घर परिवारहरू जम्मा भएर कुराकानीहरू गर्ने, होइन? यस्तै यस्तै
2: हजुर, यस्तै यस्तै हो, गाउँमा चाहिँ दर्खान कार्यक्रम छ अरे भनेर भनेछु नि अब।
0: ए ओके, ल ठिक छ सुरेन्द्रजी, अनि कार्यक्रममा फोन गर्नु भएको छ, पक्कै पनि एकदमै गीत सुनाउनुहुन्छ हजुरले। ओके, हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: फुल सम्झे थिए,

பறிகளுமன்

हरि गयो मन।

भूल गरे मैले पनि उनको चाहनालाई बुझ्न नसकेर ओ भूल गरे मैले पनि उनको चाहनालाई बुझ्न नसकेर।

जन सखीरा मैले जस्तै प्रेमलाई बुझ्न नसकिरा जुन मायालाई जीवन सम्झेथे जुन मायालाई जीवन सम्झेथे ती मायाले आँसु बनाई झरि गयो मन ती मायाले आँसु बनाई झरि गयो मन।

0: सराफ़ संग हरि गयो मन तराफ़ संग हरि गयो मन जन्मयालाई फूल समझे थे. थैंक यू.
1: हजुर, जुन मायालाई फूल सम्झेथे, होइन त सुरेन्द्रजी? वाओ, सो एकदमै मिठो. अब बयान गर्ने कुनै होइन कुरै छैन, साध्यै छैन बयान गरेर. यति मिठो गाउनुभयो कि यति मिठो गाउनुभयो, यति मिठो गाउनुभयो. म त पहिलेदेखि नै फ्यान हो तपाईँको, होइन कुरै नगरौँ. धेरै मिठो गाउनुभयो, धेरै मिठो, आनन्द आयो. सुमधुर आवाज छ, यो आवाजले कहिले स्थान पाउने होला, होइन? म त त्यो एकदम पर्खाइमा छु सुरेन्द्रजी, एकदमै अनेस्टली भन्नुपर्दाखेरि, होइन? अनि धेरै मिठो छ हजुरको आवाज, अनि त्यस्तै मिठो लय सबै भन्नै पर्दैन क्या, एउटा प्याकेज जस्तै हुनुहुन्छ. सो एकदमै मिठो प्रतिभा राख्नुभयो, यहाँलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद. छिटै कुनै न कुनै ठाउँमा अवसर हजुरले पाओस् मेरो यही कामना भन्दै आजको लागि हामी छुट्छौँ. तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला. ओके, बाइ बाइ. हजुर, यति बेला हुनुहुन्थ्यो साथी सुरेन्द्र विसुङ्के हुनुहुन्थ्यो. सुरेन्द्र नेपाली एकदमै पुरानो साथी पनि हुनुहुन्छ उहाँ चाहिँ, होइन? हाम्रो प्रोग्रामलाई माया गरेर, भनौँ न हेलम्बा एफएमलाई माया गरेर, ती दिनदेखि यी दिनसम्म पनि सम्झिराख्नुहुन्छ, कार्यक्रममा फोन गरिराख्नुहुन्छ. अनि धेरै मिठो आवाज छ उहाँको, गायकी त्यस्तै मिठो छ है. सो एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ. सो धेरै धेरै धन्यवाद. हो, यस्तै यस्तै मिठा मिठा प्रतिभाहरू राख्नको लागि तपाईँहरू पनि आउन सक्नुहुनेछ. तपाईँमा पनि यस्तै यस्तै मिठा मिठा धेरै प्रतिभाहरू, अथाह प्रतिभाहरू लुकेर बसिरहेका हुन्छन्. ती लुकेका प्रतिभाहरूलाई उजागर गर्नका लागि, प्रस्फुटन गर्नका लागि, अनि मेरो पनि यी मभित्र भएका आवाज मसँग गुम्साउनु भन्दा पनि मेरो साथी सर्कललाई सुनाउन पाएदेखि, होइन, हुन्थ्यो होइन भन्ने कति साथीहरू पनि हुनुहुन्छ. अनि ओहो, डर लाग्छ भन्ने खालको नि साथी हुनुहुन्छ. नमान्नु होला डर, होइन? तपाईँमा भएका प्रतिभाहरूलाई तपाईँले जति प्रस्फुटन गर्नुहुन्छ, होइन, जति तपाईँले अरू माझमा छर्नुहुन्छ, त्यति नै सबैजनाले थाहा पाउनुहुन्छ तपाईँको लोकप्रियता पनि, होइन? त्यसले गर्दाखेरि आउनु होला. तपाईँको आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू राख्न सक्नुहुनेछ. गीत, गजल, एङ्करिङ, ड्रामा, चुटकिला, मिमिक्री, होइन, आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभा राख्न सक्नुहुनेछ. 97 48 26 62 79 यहाँका लागि नम्बर खुला छ भन्दै गर्दा अर्को साथी फोन लाइनमा हुनुहुन्छ. नमस्ते, नमस्कार.
2: हेलो दिदी, नमस्ते.
1: नमस्ते हजुर, नमस्ते. के गर्दै हुनुहुन्छ अमृतजी?
2: म यतिखेर यतिखेर भन्नुपर्दा चाहिँ म घरतिर जाँदैछु भनौँ है त दिदी, पसलबाट.
1: घरतिर जाँदै हुनुहुन्छ है?
2: हजुर दिदी.
1: खाजा खानुभयो कि खानु भएन? हाम्रो पनि एकदमै भइसक्यो भन्नुपर्छ. किन आज छिटै जान लाग्नु भयो? हजुर, अनि अरू नयाँ नौलो के छ त्यतातिरको?
2: नयाँ नौलो भन्नुपर्छ,
1: नानौलो केही छैन भने हामी प्रतिभातिरै लागौ अमृतजी. अनि आज प्रतिभा के सुनाउनुहुन्छ साथीहरूलाई? हामी गन्ती गर्छौ, गन्ती पछि है त.
2: जुनक ज्योतिलाई दिन्छु पनि भन्न सक्दिन म, सागरको मोतीलाई दिन्छु पनि भन्न सक्दिन म, जुनक ज्योतिलाई दिन्छु पनि भन्न सक्दिन म, सागरको मोतीलाई दिन्छु पनि भन्न सक्दिन म, म

मोटिन लो भई सके तिन मेरे बनला हे हे हे नाई न बनला नाई न बनला नाई न बनला कसम तिमीलाई यो ठाउँमा राख्छु मनमा छ।

मनमा सजाउँछु कसम तिमीलाई खुसी गर्ने रङ्गमै रङ्गाउँछु कसम तिमीलाई खुसी गर्ने रङ्गमै रङ्गाउँछु ए नैन गुन्नु लाल नैन गुन्नु लाल नैन गुन्नु रिसाए पनि म त तिमीलाई पकाइरहन्छु हो रिसाए पनि म त तिमीलाई पकाइरहन्छु।

मायाले सताइरहन्छु नै नभन्नुला जुनको ज्योतिलाई र दिन्छु पनि भन्न सक्दिन म सागरको मोतीलाई र दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु।

0: Nainavanula. Thank you, dude.
1: हजुर, नाइ नभन्नु ल होइन, जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म। एकदमै मिठो सो होइन गीत गाएर सुनाउनु भयो साथी, आनन्द आयो सुमधुर आवाजमा होइन, प्रतिभा तयार गरेर सुनाउनु भयो, राम्रो छ प्रयास, यसै गरी प्रयास गर्दै जानुहोला अमृतजी होइन। सो प्रतिभाको लागि धन्यवाद भन्दै यो बसाईबाट आजको लागि हामी छु सम्मुख बबाए। हजुर, यति बेला हुनुहुन्थ्यो अमृत तामाङ बोर्सिपाबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ। अब भने यहाँहरूको माझमा गीत राख्ने बेला आएको छ है, एकदमै मिठो गीत पस्किन्छौँ हामी, तपाईँहरू पनि झुम्नुहोला नाच्नुहोला होइन। ती विशेष नै गीत बजाउँछौ किनकि अब महिला दिदी बहिनीहरूको विशेष होइन महान हरितालिका तीज होइन भोलि परेको छ, सो अवसरमा चाहिँ एकदमै मिठो गीत यहाँहरूको माझमा राख्छौ, तपाईँहरू पनि नाच्नुहोला झुम्नुहोला है त।

हामीले एकदमै मिठो यो तीज विशेष लोकभाग यहाँहरूको माझमा राख्यौं। पक्कै पनि तपाईँहरूलाई पनि गीत मन पर्यो होला। फेरि पनि स्वागत गर्न चाहे सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट यति बेला तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर रहेर एकैसाथ यहाँले सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम प्रतिभाको डबली तपाई हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले व्यवसायमा तपाईँले फोन डायल गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। 97 48 26 69 80 एकदमै नम्बर खुला छ। लगभग हामी पनि कार्यक्रमको अन्तिम क्षणमा जस्तै आइसकिसकेका पनि छौ है। आउँदै गर्नुहोला 97 48 26 69 80 यहाँहरूका लागि नम्बर खुला गरेका छौ है। साथीहरू फटाफट फोन डायल गर्नुहोला पनि भन्छु। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली होइन सो सातको छ दिन आउने गर्दछ। शनिबार बाहेकका दिनहरूमा चाहिँ हामी तपाईँहरूको माझमा रहने गर्दछौ, आउने गर्दछौ होइन। त्यसै गरी यति बेला चाहिँ सामाजिक सञ्जाल फेसबुक मार्फत पनि लाग्छु होइन। साथीहरूले मिठा मिठा कमेन्टहरू पनि गर्नुभएको छ है। उहाँहरूको कमेन्टहरू पनि लिन्छु होइन, कमेन्टहरू पनि पढ्छु साथीहरूले छोड्नुभएका कमेन्टहरू। पहिलो कमेन्ट लिए मैले लेख्नु भएको छ, कमल श्रेष्ठ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार भन्नुभएको छ। म तिनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ भन्नुभएको छ है। उहाँले चाहिँ लेख्नु भएको छ अब यो गीत मार्फत चाहिँ अब बज्ने गीत मार्फत सम्झिनु पर्दा चाहिँ सम्पूर्ण साथीहरू कमल श्रेष्ठ भनेर चिन्नुहुने नचिन्नुहुने सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी अर्को कमेन्ट लिन्छु, हाई लास्तो नाना के छ खबर भन्नुभएको छ। आई एम झक्कास बमजन तामाङ फ्रम सिन्धुपाल्चोक चौतारा स्याउले एक लाप्टेबाट भन्नुभएको छ। फेसबुक लाइभ हेर्दै र सुन्दैछु है भन्नुभएको छ, धन्यवाद हजुर यहाँलाई सुनिदिनु भइदिएकोमा होइन। त्यसै गरेर अर्को कमेन्ट लिइहाले लेख्नु भएको छ, लेख्नु भएको छ साथी हुनुहुन्छ राई सफल आयुष हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दर्शन म पूर्वेली अन्जान लेख्नु भएको छ, सफल आयुष राई हो भन्नुभएको छ, नेपाल घर तेह्रथुम भई हाल चाहिँ युएबाट हो, मिस यु मुटुहरू भन्नुभएको छ। सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु है भन्नुभएको छ राई सफल आयुषलाई, सो धन्यवाद। त्यसै गरी लेख्नु भएको छ, हेलो दी हजुर के छ खबर भन्नुभएको छ, मलाई ठिकै छ तपाईँलाई के छ, सन्चै हुनुहुन्छ, म यता जलबिरेबाट सन्ध्या श्रेष्ठ है भन्नुभएको छ, धन्यवाद हजुर यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी तीर्थ राई हुनुहुन्छ, लेख्नु भएको छ, सम्झना सबैमा शङ्खुवा सभा खादबारीबाट भन्नुभएको छ, धन्यवाद हजुर धन्यवाद यहाँलाई। त्यसै गरी मिस यु एन्ड लभ यु भन्नुभएको छ है सानो माया शेर्पा हुनुहुन्छ, सो धन्यवाद हजुर यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरेर अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते आरामै हुनुहुन्छ नि भन्नुभएको छ, मलाई ठिकै छ हजुर तपाईँलाई के छ, लेख्नु भएको छ उहाँले, म पनि सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम मिस यु अल भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद जसविन मगर्नी है, सो जसविनजी यहाँलाई मिठो कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, तीर्थ राई हुनुहुन्छ है, मिस यु अल भन्नुभएको छ है, सो धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरेर अर्को कमेन्ट पनि मैले लिहाले, नमस्ते दिदी खाजा खानु भयो त, म काभ्रेबाट सुरेन्द्र नेपाली है त भन्नुभएको छ है, सो हो उहाँले त फोन पनि गर्नुभएको थियो है। सर्वप्रथम हजुरलाई सम्झिन चाहन्छु अनि मेरो घर परिवारलाई अनि त्यसै गरी स्पेसली मेरो प्यारी मिल्ने साथी लेख्नु भएको छ, ममता विश्वकर्माको लागि धेरै धेरै मिस गरिरहेको छु साथी भन्न चाहन्छु, अहिलेको लागि चाहिँ छुट्टिन चाहन्छु भन्नुभएको छ, धन्यवाद हजुर। त्यसै गरेर कमेन्ट लिइहाले सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ है, नमस्कार हजुर नमस्कार यहाँलाई पनि धन्यवाद कमेन्टको लागि। त्यसै गरी मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद तपाईँलाई पनि। त्यसै गरेर
नमस्कार, सुन्दैछु चेतनबाट भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ। धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभएकोमा। सो यसै गरी अब चाहिँ हामी पनि कार्यक्रमको लगभग अन्तिम क्षणमा आइसकेका छौं। निर्धारित समयले नेटवर्क काट्न होइन सो आँटिसकेको छ। जति पनि आजको बसाईमा साथीहरूले फोन गर्नुभएर होइन सो आफूभित्र भएका मिठा मिठा प्रतिभाहरू राख्नुभयो, सो प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। फोन ट्राई गर्नुभयो तपाईँहरूलाई पनि धन्यवाद। कति साथीहरूको फोन रिसिभ भएन होला, रिसिभ भएन भनेर माइन्ड नगर्नु होला साथी भन्छु। अनि त्यसै गरेर एक घण्टा अवधिभर उकाली ओह्राली भन्ज्याङ अनि चौतारी गाउँ बस्ती शहर कुना कन्दरा गर्दै हामीलाई माया गरेर सुनेर साथ दिनुभयो सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद भन्छु। त्यसै गरी प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्छु होइन। सो भोलि पर्न होइन भोलि पर्न गएको हरितालिका तीजको चाहिँ सम्पूर्णलाई शुभकामना आफ्नो केयर गर्दै सभ्य भव्य भएर मनाउनु होला भन्दै आजको लागि म पनि ओझल पढ्न चाहन्छु। जाँदा जाँदै यो निकै नै

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन हो।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन हो। एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र,
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एलम्बु FM 89.6 MHz।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट भोटेकोशी बाढ़ीबाट विस्थापितहरूलाई नेपाल सरकारले मासिक रकम उपलब्ध गराउने, एकताको महाधिवेशन नभई शेखर कोइराला कुनै पनि महाधिवेशनमा सहभागी नहुने, एमसीसी अन्तर्गत सीमापार प्रसारण लाइन निर्माणको काम सकियो, हरितालिका तीजको अवसरमा भोलि पशुपतिका 4 वटै ढोका बिहान 3 बजेबाटै खुल्ने, पृथ्वीराज मार्ग अन्तर्गत धादिङमा रहेको कृष्ण भीरमा अवरूद्ध सड़कमा एकतर्फी गाड़ी सञ्चालन, मध्य पूर्वीमा तनाव नबढ़ाउन इरान इराक र टर्कीको आह्वान, र एससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेशमा आइपुग्ने। लम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको गौरीशंकर गाउँपालिकामा गुडिरहेको बोलेरो गाड़ीमा ढुंगा खसेर एकजना वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका 6 चंखुमा सड़कमा गुडिरहेको बोलेरोमा ढुंगा खस्दा स्थानीय 68 वर्षीय मान बहादुर तामाङको मृत्यु भएको हो। गुडिरहेको बोलेरोमा अचानक माथिबाट ढुंगा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँमा लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। र चंखुबाट सिंगटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001 छ 08282 नम्बरको बोलेरो गाड़ीमा दिमसिधिम पहिरो क्षेत्रमा माथिबाट ढुंगा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको हो। ढुंगाले किचिएर बोलेरोमा क्षति पुगेको छ भने चालक टीका गुरूङ सामान्य घाइते भएका छन् र उक्त बोलेरोमा अन्य यात्रुहरू पनि सवार रहेको र उनीहरूको सकुशल रहेको वडा अध्यक्ष निमा साङ्गे शेर्पाले जानकारी दिनुभएको छ। लम्बु खबरमा अब राष्ट्रिय खबर। गत 10 भदौमा आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषदको बैठकले भोटेकोशी बाढ़ी प्रभावितका परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। उहाँको अनुसार 4 सदस्यीयसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरिएको छ। यदि कुनै पनि परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको जानकारी गराएका छन्। यसका सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकेको जानकारी मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत नै गराएका छन्। सरकारले बाढ़ी प्रभावित क्षति तथा नोक्सानी मूल्यांकन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी रहेको पनि बताएका छन्। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरिएको महाधिवेशनमा सहभागी नहुने भएका छन्। उहाँले एकताको महाधिवेशन नहुने अवस्थामा आएमा देशैभर पार्टी एकताका लागि महाधिवेशन चलाउने बताएका छन्। दुई महाधिवेशनका कार्यतालिका आएपछि कताको महाधिवेशनमा जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डाक्टर कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने स्पष्ट रूपमा बताएको छ। सचिव दिनेश चन्द्र थपलियाले डाक्टर कोइराला पार्टी एक नभई कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी गराएको हो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्तालाई सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरिएको थपलियाले बताएको छ। र डाक्टर कोइरालालाई भेट्न पुगेका एक नेताले आफूसँग डाक्टर कोइरालाले पार्टी एक नहुँदासम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने

0: बताएको जानकारी पनि गराएको छ। नेता कोइरालाले पार्टी फुटाएर र एक अर्कालाई निषेध गरेर अगाडि बढ्नुभन्दा एकताको सन्देश लिएर देशव्यापी रूपमा अभियानमा जाने प्रथपलियाले बताएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अन्तर्गत सीमा पार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमा नै सम्पन्न भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले 400 केवी न्यू बुटवल सब स्टेशनलाई नेपाल भारत सीमासँग जोड्ने सीमा पार प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको 9 महिनामा नै सम्पन्न गरेको छ। पश्चिम नवलपरासीको सुनवल 13 सूर्या बस्तीमा निर्माणाधीन सब स्टेशनदेखि भारतको सीमासम्म 18 किलोमिटर खण्डमा 53 टावरको निर्माण सम्पन्न भएको एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी गराएको छ। प्रसारण लाइन निर्माण भएको अवसरमा आज सुनवाल सूर्य बस्तीमा आयोजित कार्यक्रममा अर्थमन्त्री लगायतका सचिव र एमसीए नेपालको संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले नेपाल संयुक्त राज्य अमेरिका र एमसीसी बीचको समझदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरिएको पनि बताएका छन्। एमसीसी आवासीय राष्ट्रिय नियुक्ती निर्देशक डायम फरेन फ्रान्सिकोले नेपाल ऊर्जा व्यापारको क्षेत्र महत्वपूर्ण उपलब्धि भएको बताउनुहुँदै साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा के कस्तो परिणाम हासिल गर्न सकिन्छ भन्ने पनि बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत सम्पर्क विस्तार गर्न गरेको प्रयास समयमा नै प्रसारण लाइन निर्माण सम्पन्न हुनुले पुष्टि गरेको पनि बताएको छ। नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन मार्फत नेपाल र भारत बीचको सुदृढ विद्युत सञ्जालबाट प्राप्त हुने वृहत लाभ हासिल गर्न नेपाल थप सक्षम बन्दै गएको पनि बताएका छन्। हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान 3 बजेबाट खुल्ला हुने भएको छ। यस वर्ष भदौ 29 गते भोलि बिहान तीज भोलि परेको तीजको अवसरमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि वरिष्ठ व्यक्तिको सवारी साधन कोषले कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था पनि मिलाएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारण खाल पार्किङ सिफल चौर त्यसै गरी वनकाली पार्किङ तिलगंग र उमाकुण्ड पार्किङ स्थलमा निर्धारण गरिएको छ। कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सड़क खुलाउने धादिङका विभिन्न ठाउँ ठाउँमा विगत 14 दिनदेखि रोकिएको ट्रकहरूलाई कृष्णभीरको नयाँ ट्रकबाट एकतर्फी रूपमा पास गराएको छ। प्रारम्भिक रूपमा नयाँ ट्र्याकको परीक्षणका लागि रोकिएको सवारी साधन तथा ग्यास बोकेका बुलेटहरूलाई पास गरिएको हो। आयोजनाका अनुसार अवरूद्ध सड़क खुलाउन र रोकिएका सवारी साधनहरूलाई सुरक्षित रूपमा पार गराउन आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको छ। तर तत्काललाई सड़क भने पूर्ण रूपले सञ्चालन हुने छैन। नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अशोक देवकोटाको अनुसार अहिले रोकिएको सवारी साधनलाई सुरक्षित रूपमा पास गराउने काम भए पनि नयाँ ट्र्याक पूर्ण रूपमा बनेपछि मात्रै सञ्चालनमा आउनेछ। कृष्णभीरमा सड़क किचल र समयाएको देखिए पनि पूर्ण रूपमा सञ्चालन योग्य बनाउन ग्राबिलिङ र कम्प्याक्ट लगायतका काम पूरा गर्नुपर्ने अवस्था छ र सड़क खुलाउन अहिले 2 बुलडोजरले लगातार काम गरिरहेका छन्। गत भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्ण भीरको सड़क कटान हुँदा सड़क अवरूद्ध समेत भएको छ। जेएनजी आन्दोलनका क्रममा नखु कारागारबाट भागेका कैदी नकली सुन देखाएर करोड़ौं रकम ठगी गर्ने अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका एक घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने 28 वर्षीय अनिश थापा मगर रहेका छन्। उनलाई टोखा 9 मिलनटोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। मगरले नकली सुनलाई नकली सुन भन्दै 1 करोड़ 39 लाख रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनको साथबाट नकली सुन 856 ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिनुभएको छ। खबरमा अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्नका लागि आह्वान गरिएको छ। इरानी विदेश मन्त्री सैयाद अब्बास अरागचीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदिनसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमका बारेमा छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिन बाटो रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको सिनियर समाचार संस्था सिन्हुवाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल सहमति भएको छ र यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अरागचीले द्विपक्षीय सम्बन्ध क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको खबरमा उल्लेख गरिएको छ। लम्बो खबरमा अब खेल खबर। खेल खबरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेशमा आइपुग्ने भएको छ। टोली मलेसिया एयरलाइन्सबाट राति पौने दस बजे त्रिभुवनन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिको छ। नेपाल हिजो एसीसी प्रिमियर कपको फाइनल खेलमा यूईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो र उपाधिसँग नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनःपटक। भट्टीको सिबारीबाट विस्थापितलाई सरकारले मासिक रकम उपलब्ध गराउने। एकताको महाधिवेशन नभई शेखर कोइराला कुनै महाधिवेशनमा सहभागी नहुने। एमसीसी अन्तर्गत सीमा पार प्रसारण लाइन निर्माणको काम सकियो। हरितालिका तीजको अवसरमा भोलि पशुपतिका 4 वटै ढोका बिहान 3 बजेबाटै खुल्ने। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्ण भीरमा अवरूद्ध सड़कमा एकतर्फी गाड़ी सञ्चालन। मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। र एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेशमा आइपुग्ने। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ।
6: बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
7: एलम्बु FM 89.6 MHz।

जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। हामी यसरी पाठ गरौं। तब योहन्नाका चेलाहरू उहाँ कहाँ आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मशक फुट्छ र दागमध्ये पोखिन्छ र मशक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र यसमा विवरणहरू हामी हेर्नेछौ। लेखकले यहाँनिर रीतिथिति भन्दा माथि उठ्नु क्रिश्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौ। र योहन्नाका चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न योहन्नाका चेलाहरूले गरेका थिए। योहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र योहन्ना बप्तिसा दिने योहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइराखेका थिए। यीशु आउनु भन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू सदुसीहरू शास्त्रीहरूले र युहन्नाका चेलाहरू उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए। उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए। दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्दीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो। एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बीचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ। र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनु हुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौ, किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुल्हा जन्तीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुल्हा आउनेछन्, जब दुल्हा तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछ। र उपवास कहिले बस्नु पर्ने रहेछ, जब दुल्हा अलग हुन्छन् तब दुल्हाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ। र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ। र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो। र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ। मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो। र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै, दुल्हा साथमा हुन्छन् भने जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो। उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो। र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। यो वास्तविकता नै हो। पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दाग मध्ये राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ। यहाँ त के भन्छ भने मशक फुट्छ र दाग मध्ये पनि पोखिन्छ भनेको छ, मशक पनि नष्ट हुन्छ भनेको छ, किनभने नयाँ दाग मध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नु हुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति स्थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्छ। यीशु प्रभुले भन्नुभयो, जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर, एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रीष्ट आइसक्नु भएपछि, यीशु ख्रीष्ट सँगै जिउन थालेपछि, उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दाग मध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रीष्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे, जुन उपवास बस्दथ्यो त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रीष्ट यो संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रीष्टले अब उहाँलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छन्। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौँ र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई भेट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फटके जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ।
5: रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरीले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इण्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन् तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका ईभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सड़क खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टु वे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
5: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवार नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ।
5: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,09,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल सीसीटीभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढ़ीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
14: तपाईँ रसुवा बाढ़ी प्रभावित 5 जिल्लाको हुनुहुन्छ? सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि। यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
15: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहे भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ 10% चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देख्नु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले छ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र
14: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने चिलाउने फोकाउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने राति राति अत्याधिक चिलाउने सुत्न नसकिने औंलाहरूको केपहरूमा छालाहरूमा चाहे पेट भयो चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुन सक्छ। अब यसलाई बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो सामान्य चिरा परेको जस्तो के घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको रास्ता त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
14: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
16: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार स्वास्थ्य सेवा सुरक्षित स्थानमा स्थानान्तरण संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 45 86 9841 61 4185 86 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871 9841 38 6871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ जुन बुढानी कण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
14: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846 14 98 र 9843986 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
17: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
0: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 308 खण्डमा छौं। रसुवाको भोटेकोसे बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
17: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
17: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
17: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
17: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रश्न भयो,
1: तर पनि साना साना बाल बालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
17: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बित्या रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बित्या छ।
1: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
17: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्ली गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय, कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
1: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
17: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त याद हुन्छ नि त बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफू पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
1: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
17: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
17: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
21: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न

0: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कडालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।
1: Time check. It's 8 PM.
2: अहिले बेलुकीको 8 बजेको छ।

Mata e Rambu FM Sindicu. Sa te bani, Yunus Aleyh.

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ हुनुहुन्छ भने साथमा रेडियोलाई सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला हिलम्बा एफएम सिन्धुपाल्चोक जिल्ला सोताराबाट प्रसारण भइरहेको यो प्रोग्रामलाई तपाईँहरूले रेडियोको माध्यमबाट काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका यी विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने हामीलाई हिलम्बा एफएमको फेसबुक पेज अनि अनलाइनको वेबसाइटहरूबाट देशभरका विभिन्न स्थानबाट एकैसाथ तपाईँहरूले यो प्रोग्राम सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि

जानुभएर हेलम्बा एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। र यति मात्र नभइकन तपाईँहरू फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउनुहुन्छ, तपाईँहरूले फेसबुक युजर फेसबुक चलाउनुहुने साथीहरूले तपाईँहरूले सर्च गर्नुहोस्, आफ्नो फेसबुकको पेजमा जानुहोला अथवा फेसबुकमै जानुहोस्, त्यसमा तपाईँहरूले हेलम्बा एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनुभए तापनि हाम्रो यस सिन्धुपाल्चोक जिल्लाको हेलम्बा एफएमलाई सुन्न सक्नुहुनेछ। हेलम्बा एफएमबाट प्रसारण हुने हरेक मिठा मिठा अनि रमाइला तपाईँहरूका माझमा प्रोग्रामहरू आउने गर्दछ। उक्त प्रोग्राममा तपाईँहरूले आफ्नो कामलाई व्यतीत गर्दै यथास्थानमा राखेर मजाले प्रोग्रामको मजा लिँदै समय सन्दर्भ अनुसार कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। तपाईँ देश विदेशमा जुनसुकै ठाउँमा रहनुभए तापनि सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण हुने हाम्रो यस कार्यक्रम रात्रिकालीन सन्देशमा तपाईँहरूले आफ्नो गुड नाइट विशेषहरू, स्पेशल नाइट विशेषहरू राख्न पाउनुहुनेछ। त्यसको लागि तपाईँहरूले कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25, 98 60 52 55 25। तपाईँहरूले कल गर्न सक्नुहुनेछ र वाट्सएपबाट पनि तपाईँहरूले कल लगाउन सक्नुहुनेछ। यो चाहिँ विशेष गरी परदेशी साथीहरूको लागि। यो रातिको समय धेरैजना श्रोताहरू मजाले सुतिसक्नु भयो होला, कतिपय श्रोताहरू खाना खाएर मजाले अब गफ गाफ गर्दै हुनुहुन्छ, कतिपय श्रोताहरूको खाना पाक्दै होला, कतिपय श्रोताहरू यति बेला निदाइसक्नु भयो होला, अब कतिपय श्रोताहरू प्रोग्राम सुन्दै अब यति बेला नाइट ड्युटी गर्दै हुनुहुन्छ होइन, प्रोग्रामको मजा लिँदै मजाले प्रोग्राम सुन्दै अब आफ्नो घर परिवारजनलाई सम्झना राख्नुपर्छ, नाइट स्पेसल विशेषहरू राख्नुपर्छ भनेर मजाले तपाईँहरू पनि सुनिराख्नु भयो होला। यथास्थानमा रहेर सुझे जस्तो अवस्थामा रहनु भए तापनि तपाईँहरू स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, समय सन्दर्भ अनुसार कार्यक्रम मिलेसम्म हाम्रो यस प्रोग्रामलाई पनि सुनेर साथ दिनुहोला। तपाईँ जुनसुकै स्थानमा रहनु भए तापनि तपाईँ सामाजिक सञ्जालबाट हेर्दै हुनुहुन्छ र रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले सकेसम्म लागेसम्म कल ट्राई गर्नुहोला, कमेन्ट गर्नुहोला। यदि कलै लागेन भने हेलम्बा एफएमको फेसबुक पेजबाट लाइभ भइरहेको छ, तपाईँले त्यहाँबाट हामीलाई कमेन्ट गर्नुहोस्। तपाईँको कमेन्टहरू हामी अवश्य अनेर गर्ने नै छौँ, साथीहरूको माझमा पुर्याउने नै छौँ। हेलम्बा एफएमको फेसबुक पेजमा रहेको छ नाम हेलम्बा एफएम 89.6 MHz, यति सर्च गर्नुभयो भने एउटा गोलो निलो रातो खालको तपाईँले लोगो भेटाउन पाउनुहुनेछ। त्यसमा फलो गरेर राख्नुभयो भने तपाईँले हाम्रो हरेक प्रोग्राम न्यूजहरू सम्पूर्ण कुराहरूले तपाईँहरूले हेर्न पाउनुहुनेछ। उक्त कुरालाई तपाईँहरूले कल गर्दै बुझ्दै गर्नुहोला। कार्यक्रममा कल गर्नका लागि 98 60 52 55 25 मा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीत अवश्य पनि स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ हिलम्बार एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ, त्यसको लागि 98 60 52 55 25 माध्यम हुँदै कार्यक्रममा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। र यति बेला हिलम्बार एफएम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई विभिन्न ठाउँ बस्तीबाट हिलम्बार एफएम सुनिराख्नु भएको छ। र यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नका लागि कार्यक्रममा जोडिनु पर्ने हुन्छ। कार्यक्रममा जोड्नका लागि नम्बर 98 60 52 55 25 अनि फेसबुक युजर हुनुहुन्छ भने फेसबुक चलाउने साथीहरूको लागि हामीलाई तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। र तपाईँ फेसबुक चलाउनुहुन्छ भने सर्च गर्नुहोला, आफ्नो फेसबुकमा जानुहोस् अनि हिलम्बार एफएम 89.6 सर्च गर्नुभयो भने तपाईँ जुनसुकै स्थानबाट पनि हिलम्बार एफएम सुन्न सक्नुहुनेछ। र यति बेला भने आजको लागि हाम्रो कार्यक्रममा पहिलो मित्र जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, शुभ नाम, तपाईँको शुभ नाम? हजुर काभ्रीबाट मायाजी बोल्दै हुनुहुन्छ। हजुर, अनि मायाजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर खानपिन गर्नुभयो, सुत्ने तर्करमा हुनुहुन्छ है? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि सुनाउनुहोस् न, के छ खबर तपाईँको? हजुर चौतारातिर आजको मौसम एकदमै ठिकै छ, रमाइलो नै छ। आज अब विशेष गरी पानी पनि परेन, मौसम सफा नै रह्यो, रमाइलो पनि भयो भनौ न है। हजुर खबर एकदमै ठिकै छ, एकदमै रमाइलो, सन्चै एकदमै सबै ठिकै छ, राम्रो छ, रमाइलो नै छ भनौ न है। हजुर अनि आजको दिन कसरी व्यतीत गर्नुभयो तपाईँले? हजुर घर आइसी कामहरू, मकै भाज्ने कामहरू चलिरहेको छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
1: रात्रिकालीन सन्देश भन्नुपर्छ भन्नुपर्छ
0: हजुर, यति बेला राघवजी हुनुहुन्छ हामीसँग। ओके बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला माया घिसिङ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 98 60 52 55 25 मा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: नमस्कार,

0: हजुर नमस्ते, हजुर नमस्ते। दर्शन मुटुमा सजाउनु भएको छ तीजको बेलामा, जसरी भए पनि छमछमी भएर पनि नाच्नु पर्छ भन्ने हाम्रो मान्यता हो नि। हजुर मनमा पीर वेदना जे भए पनि अब रमाइलो त गर्नु पर्यो नि त। अब वर्ष दिनमा एकचोटि आउने एउटा चाड पर्वको बेलामा खुलेर रमाइलो गर्न त परिहाल्यो नि जसरी भए पनि। ओके ल, पक्कै पनि व्यवहारमा पनि लागू गर्नुपर्छ नि फेरि है। ओके ल, एकदमै मिठो गीत गुनगुनाउँदै आउनु भएको छ। निर्जलाजी बोल्दै हुनुहुन्छ है। हजुर अनि खाना खानुभयो तपाईँले? हजुर एकदम, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर प्रोग्राम कुन बेला आउँछ भनेर पर्खाइमा बस्नु भएको थियो है। ओके ल, एकदमै खुसी लाग्यो। अनि सुनाउनु के छ खबर तपाईँ लगायत तपाईँको गाउँ ठाउँतिरको नयाँ नौलो? हजुर म लगायत हाम्रो यता चौतारातिरको खबर पनि एकदमै ठिकै छ। जे होस् अब हिजो अस्ति एकदमै पानी परिरहेको थियो, पानी पर्ने क्रम दिनानुदिन बढ्दै गएको थियो रातिको समयमा दिउँसोको समयमा। तर आज चाहिँ एकदमै मौसम खुल्यो, सफा नै रह्यो, मजाले गर्मी गर्मी महसुस पनि भएको थियो र समग्रमा सबै ठिकै छ, राम्रो छ। बिस्तारै चाडपर्वले नजिक हेर्दै अब आउँदैछ, च्यापिँदैछ र अरू सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर भनेपछि अब बिस्तारै मकै भाँच्ने कामहरू लगभग सकिन थाल्यो अब। हजुर हजुर पक्कै पनि अब बिस्तारै गर्दै गरिन्छ। अब यो सिजन सँगसँगै अब फलफुलहरू हरियो साग सब्जीहरू रोप्ने छर्ने कामहरू हुँदैछ, अब आउँदैछ नि सिजन। ओहो भनेपछि खाने बेला नै भइसक्यो। ए अब हाम्रो यतातिर भर्खर छर्ने बेला भएको छ, तपाईँको ठाउँतिर चाहिँ अब लगभग पाकिसक्नु भयो, बेला भइसक्नु भयो भन्नुहुन्छ। अब ल हामी आउँछौ कुनै दिन, अब लिएर आउँला नि के छ र तपाईँहरूको कोसेली है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। हजुर साथी हुनुहुन्थ्यो निर्जलाजी हुनुहुन्थ्यो, उहाँको फोन कल यति बेला कटेको छ, उहाँले शुभरात्रि सन्देशहरू राख्दै हुनुहुन्थ्यो र फेरि पनि कल लगाउन सक्नुहुनेछ। कल गर्नको लागि 9860-5555-25 तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ यो रातिको समय र सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ तपाईँहरूले यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेश्वर, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ र हेलम्बा एफएमबाट प्रसारण हुने प्रोग्राम तपाईँहरूले हरेक साताको छ दिन सुन्दै आइराख्नु भएको छ। रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ र तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई शनिबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अरू बेला चाहिँ तपाईँहरूले यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ र विशेष गरी यो प्रोग्राममा हामी तपाईँको फोन कलहरू लिने तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देशहरूलाई हामीले समेट्ने गर्दछौँ। यो रातिको समय कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ, कतिपय साथीहरू यति बेला गृह कार्य गर्दै मजाले हेलम्बासेम साइड टू साइडमा बजाउँदै कार्य गर्दै हुनुहुन्छ, कतिपय श्रोताहरू मजाले अब निदाउने तर्खरमा हुनुहुन्छ, एक साइडमा रेडियो बजाउँदै, कतिपय साथीहरू यति बेला परदेशी भूमिमा आफ्नो श्रम मेहनत गर्दै हुनुहुन्छ, होइन आफ्नो ड्युटी निभाउँदै हुनुहुन्छ, र कतिपय श्रोताहरू यति बेला विविध कार्यमा हुनुहुन्छ, कतिपय श्रोताहरू अझै पनि रातिको समयमा आफ्नो केही न केही कार्यहरू गर्दै हुनुहुन्छ। सो जे जस्तो अवस्थामा रहनु भयो पनि तपाईँहरू एकदमै स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला यही आग्रह गर्न चाहन्छु। र हेलम्बा एफएमबाट प्रसारण हुने तपाईँहरूलाई यो प्रोग्राम मनपर्छ भने लाइभ हेर्नु हुने साथीहरूले लाइभ शेयर गर्न पनि नभुल्नुहोला र कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 55 25 98 60 55 25 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर एकदम सन्चै आरामै छु। मिना भन्नुभयो है? ल अनि मिनाजीले खाना खानुभयो त? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो नि तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि उदयपुरतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनु होला। हजुर समग्रमा ठिकै छ, राम्रो नै छ है। हजुर अनि मौसमको अवस्था के छ आज तपाईँको ठाउँतिर सुनाइदिनु न। ए हजुर हजुर, अनि आजको दिन कस्तो भयो, के कामहरू चल्दैछ आज भोलि, के को सिजन छ? हजुर घरमा बस्ने, घर आइसी कामतिर नै व्यस्तता हुनुहुन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो र आगामी दिनमा पनि जोड्दै गर्नुहोला, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद। ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामीलाई मिनाजी हुनुहुन्थ्यो उदयपुरबाट, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिसक्नु भएको छ। सो उहाँलाई धेरै धेरै धन्यवाद छ। हामीलाई अवश्य पनि धेरैजना श्रोता महानुभावहरूले कार्यक्रममा सहभागी जनाइराख्नु भएको छ, कार्यक्रम कल गरिराख्नु भएको छ, धेरै टाढाभन्दा टाढाका श्रोता महानुभावहरूले यो समयमा हामीलाई कल गरिराख्नु भएको छ, होइन अब यो रातिको समयमा हामीलाई कल गरिराख्नु भएको छ। पक्कै पनि हेलम्बा एफएम प्रतिको यो माया, यो सपोर्टको लागि हामी एकदमै आभार व्यक्त गर्दछौँ, आभारी पनि छौँ हामी। र तपाईँहरूको यो रातिको समयमा हामी सँगसँगै जोडिनु भएको छ साथीहरू, धेरैजना श्रोताहरू, तपाईँ जुन ठाउँबाट हेर्दै हुनुहुन्छ र प्रोग्राम सुन्दै हुनुहुन्छ, तपाईँ जो कोही व्यक्तित्वहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ, त्यसको लागि 98 60 अनि 52 55 25 कल गर्दै आउँदै गर्नुहोला भन्न चाहन्छु। र यसै गरी अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस्। स्काई नवीन भन्नुभयो? हजुर, अनि नवीनजी के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? ओके ल, अनि खाना लिनुभयो त तपाईँले? खाना खानुभयो त? ए, अनि के छ खबर इलामतिरको? सुनाइदिनुहोस् न। हजुर हजुर, पक्कै पनि अब यो मौसमसँगै बिस्तारै फेरिँदैछ नि त है? हजुर। अनि आज भोलि विशेष गरी के कामतिर व्यस्तता हुनुहुन्छ? ए, कामतिर नै व्यस्तता हुनुहुन्छ है? ओके ल, अब एकदमै केयर गर्दै काम गर्नुहोला, समय सन्दर्भ अनुसार कार्यक्रममातिर पनि सहभागी जनाउनुहोला है त। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: अन्तिममा भन्नुभयो हाम्रो कमला सुजना र मुना मिश्रले सबै सुन्दै होला इलामको कतिबाट सबैलाई गुड नाइट भन्नुभयो।
0: ओके, बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा सो स्काई नवीनजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँलाई पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र हेलम्बा एफएम सुन्दै हुनुहुन्छ यति बेला सिन्धुपाल्चोक जिल्ला अनि चौताराबाट, र विशेष गरी अब नेपालीहरू, नेपाली महिला विशेष गरी नारीहरूको चाहिँ महान चाड हरितालिका तीज पर्व भोलि रहेको छ, र अब आज दर खाने दिन मुख्य दिन रहेको छ। अब विशेष गरी हिन्दू पातन अनुसार चाहिँ भाद्र शुक्ल पक्ष द्वितीय दिनमा चाहिँ आज विवाहित महिलाहरूले पतिको दीर्घायुको लागि चाहिँ तथा अविवाहितहरूले चाहिँ अब सूर्यको पतिको इच्छा प्राप्तिका लागि बसिने तीजको व्रत बस्न पूर्व तयारीको रूपमा अब आजको दिनलाई हेरिन्छ। विशेष गरी आफ्नो घरमा माइतीमा विशेष गरी दुधबाट बनेका मिठा मिठा परिकारहरू, खिर, सेलरोटी र फलफूल आदि इत्यादि तयार गरी नाचगान गर्ने, रमाइलो गर्ने, अब दर खाने गरिन्छ आजको दिनलाई। यो पनि हामी चिनिन्छ र मानिन्छ। र यसै सन्दर्भमा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्दछौ। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मखमलीजी बोल्दै हुनुहुन्छ है? हजुर, अनि मखमलीजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बसिराख्नु भएको छ, अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर एकदमै खाना भएर तपाईँहरूको माझमा जोडिएका छौँ। अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर हजुर, म लगायत हाम्रो यता चौतारातिरको खबर एकदमै ठिकै छ। हेर्नुहोस् आज त मौसम मजाले खुल्ला भयो दिउँसोको समयमा, अब चर्को घाम लाग्यो है। अनि कस्तो भयो आजको दिन तपाईँको, सुनाउनुहोस्। हजुर जोस, अब घर आइसी कामहरूमा नै व्यस्त रहनुहुन्छ है? हजुर हजुर एकदमै। अनि दर खाने गर्नुहुन्छ कि हुन्न नि, के गर्नुहुन्छ आजको दिनमा? हजुर हजुर एकदमै, अब जे भए पनि एउटा आफ्नो मनको इच्छा र मनको कामना हो नि है। हजुर हजुर पक्कै पनि अब यो चलन यो पर्वलाई मनाउनु पर्यो, अब हामीले जे छ त्यसैमा रमाउनु पर्यो, त्यही कुरालाई स्वीकार गर्नु त परि नै हाल्यो जसरी भए पनि है। ओके ल हुन्छ, एकदमै खुसी लाग्यो यो समयमा कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद। ओके साथी हुनुहुन्थ्यो हामीलाई यति बेला फोन गर्नुभएको थियो है मखमलीजी हुनुहुन्थ्यो, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यस्तै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860555525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्नेछौ, गीत पछि आउनेछौ, तपाईँहरू भने हे लम्बो एफएम सुन्दै गर्नुहोला।

मलाई साह्रै दिनु

र एकदमै मिठो अनि रमाइलो सुगीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र पालो तपाईँहरूको नै हो, कार्यक्रम सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज। कार्यक्रम शुभरात्रिमा हामी तपाईँहरूको फोन कल लिँदैछौँ अनि मिठो कुराकानी गर्दैछौँ, र साथमा यो समयमा तपाईँहरूको फोन कल लिने हामी तपाईँहरूको माझमा रात्रिकालीन सन्देश लिँदै आइरहेका छौँ, र कार्यक्रममा नाइट विशेषहरू पनि लिँदैछौँ तपाईँहरूको। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूले 98 60 52 55 25 कल गर्दै आउन सक्नुहुनेछ। यो रातिको समय जहाँबाट तपाईँले जुन माध्यम सजिलो हुन्छ सो माध्यमबाट कार्यक्रममा कल गर्नका लागि तपाईँहरू जोडिन पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ है। र यति बेला हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि प्राप्त भइरहेको छ। उक्त कमेन्ट मार्फत हामीलाई धेरैजना श्रोताहरूले कमेन्ट गरिराख्नु भएको छ। कमेन्टहरू पनि हामी लिने प्रयासमा छौँ र लिने नै छौँ। साथीहरूले माया गरेर पठाउनु भएका अत्यन्तै मिठा अनि रमाइलो कमेन्टहरूलाई हामी प्राथमिकतामा नै राख्नेछौँ। तपाईँहरूको कमेन्टहरू तपाईँहरूको साथीहरूको माझमा, सम्पूर्ण साथीहरूको माझमा पुर्याउने हामीले जमर्का नै छौँ र हाम्रो उद्देश्य पनि हो। र यति बेला कमेन्ट गर्नुभएको छ है, साथीको कमेन्टलाई म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते, रात्रिकालीन अभिवादन, म सुरज राई तुम्छा भोजपुर घर भइहाल मलेसियाबाट भन्नुभएको छ। र शुभरात्रि सन्देश राख्नु पर्दा सर तीर्थ राई, योगेन इमेहाङ लिम्बू, त्यसै गरी रोमन मोक्तान तामाङ, अनु शेर्पा, राइनी राज कला, शब्द लिम्बू, अस्मी सोताङ, सानुमाया शेर्पा, कमला वानेम, प्रतिमा स्पर्शी, सरस्वता पोखरेल, ईश्वरी राई, पोक्सी शेर्पा, सुनिता कुलुङ, अनिता नखोक, पुष्पा अञ्जली राई, सुनी भुजेल, करिना मगर, अनुष्का शेर्पा, विपिन रुमदाली राई, मातृका बस्नेत, अनि त्यसै गरी लिम्बु विजय, राज बिराही काइला, कृष्ण तामाङ, आकाश राई, जनक रजाली मगर, नाना भूमिका राई, स्वर्णिम शेर्पा, सपना तामाङ मोक्तान, सुमिता लिम्बुखिङ यखा, सुमिना आली, आशिका तामाङ, स्मिता राई, सुस्मिता नासिरिङ, रिमा थामी, त्यसै गरी सुनिता गुरूङ, अनमोल छेत्री, दिलदुखी रिया, मीडिया प्रेमिनी म शेर्पा, रंजित राई, सामलिङ निर्मला राई, सिम्पल सरिना राज घले मगर, सलिना कुलुङ, मीडिया प्रेमी अनिसा लगायत सम्पूर्णलाई र मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि शुभरात्री भन्नुभयो भएको छ। यति बेला हामीलाई परदेशी साथी मलेसियाबाट सुरज राईजीले कमेन्ट गर्नुभएको छ यति मिठो कमेन्टको लागि। सो सुरजजीलाई पनि धेरै धेरै धन्यवाद छ। र यसै गरी अर्को साथीको कमेन्ट छ, नमस्ते अनि गुड नाइट अल भन्नुभएको छ। मेलिना सियार हुनुहुन्छ, लवली मेलिनाजी हुनुहुन्छ, सो उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। अनि गुड नाइट अल सुनिरहेको छु प्रोग्राम उदयपुरबाट, आशिका तामाङ भन्नुभएको छ। सो उदयपुरबाट पनि हामीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ आशिका तामाङजीले, यति मिठो कमेन्ट हामीले प्राप्त गर्न पाएको छ र उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि गर्दछु। अनि गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ, सिमरिका थापा हुनुहुन्छ है, सिमरिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु उहाँलाई पनि है। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, उहाँले कमेन्ट गर्नुभएको छ गुड नाइट सम्पूर्णको साथीहरूको लागि गर्नुभएको छ, सानुमाया शेर्पा हुनुहुन्छ है, उहाँलाई पनि धन्यवाद अनि शुभरात्रि। अनि हेलो नमस्ते अनि गुड नाइट राज केडी विराटपुर 23 12 कलिया नेपालबाट भन्नुभएको छ। र सो राज केडीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ, यति बेला भावना मगर हुनुहुन्छ, भावनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। र यति बेला अर्को साथीको कमेन्ट छ है, लेख्नु भएको छ उहाँले, सेवा र नमस्कार आरजी सर हजुर, म कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट,
सोना कन्दङ वा भन्नुभएको छ। सोनाजीको कमेन्ट हामीले प्राप्त गरेका छौं र सोनाजीले लेख्नु भएको छ, रात्रिकालीन सन्देशमा साथी रोमा अप्सरा खड्का, सुविना कन्दङ वा, सुनिता भण्डारी, स्वस्थानी भुजेलामा, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, टीकाराम सुनवार, हिराबहादुर लगाई, लीलराज काम्बाङ, वसन्त श्रेष्ठ, कृष्ण ढुङ्गाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत रावत, देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, एलिसा लिम फुची, त्यसै गरी राधिका कार्की, मीना घिसिङ, विनिता थामी, लेखक बान्तुवा, रतन शमशेर थापा, युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। पूर्वबाट कमेन्ट गर्नुभएको थियो, धन्यवाद छ उहाँले पनि। यो रातिको समय अनि अब भोलि विशेष गरी हरितालिका तीज रहेको छ र भोलि अब धेरैजना महिला दिदी बहिनीहरू व्रत बस्ने गरिन्छ, होइन, अब आफ्नो एउटा यो मूल्य मान्यता रहेको छ, मूल्य मान्यता नै भनौँ, अब आज दर खाने अनि भोलि व्रत बस्ने चलन छ, होइन, अब भोलि व्रत बस्नुपर्छ आफू इच्छा आकांक्षा पूरा हुनका लागि भन्ने एउटा शास्त्रीय मान्यता पनि चल्दै आएको छ। तर पनि हामी तपाईँहरूलाई के सल्लाह सुझाव दिन्छौं भने मेन कुरो आफ्नो स्वास्थ्यलाई राम्रोसँग ध्यान दिनुहोला। आफ्नो स्वास्थ्यले यी कुराहरूलाई थेक्न सकिन्छ कि सकिँदैन, अब आफ्नो शरीरभन्दा ठूलो त यो पर्व होइन, आफ्नो ज्यानभन्दा ठूलो कुनै चाडपर्व होइन, सो कारणले आफ्नो शरीर आफ्नो ज्यानलाई पनि राम्रोसँग ध्यान दिनुहोला। दर खाने दिनको चलन त अब यो महत्व नेपालभरका साथसाथै अब यति बेला भारतको कुनै विभिन्न ठाउँ ठाउँमा हरेक ठाउँहरूमा यो पर्व रहेको मानिन्छ र यो विशेष दिनमा महिलाहरूले माइती पक्षले आफ्ना छोरी छोरीहरूलाई घरमा बोलाएर मिठा मिठा परिकारहरू तयार पारी खुवाउने र मनका भावना सुख दुःखका साठगाँठका कुराहरू गरी एकै ठाउँमा सपरिवार बसेर मजाले कुराकानी गर्ने अनि दुःख साथ साथ गर्ने, विशेष गरी त महिलाहरू अब एक आपसमा बस्ने अनि विशेष कुराकानी गर्ने गरिन्छ र यसरी दरखाने अनि दरखाने आजैबाट हरितालिका तीज पर्वको आरम्भ भएको मानिन्छ र यसरी वर्ष दिनको एकचोटि दर खाने दिन मनाइने चलन हाम्रो हिन्दी समाजमा विवाहित महिलाहरू विशेष गरी आफू जन्मिएको घर आमा बुबा भाइ बहिनी सब छोडी श्रीमानसँग बाँकी जीवन बिताउनु पर्ने एउटा दुःख पीड़ालाई कम अर्थात बिर्सिएर आफ्नो प्रिय माइतीको माया एवं सम्झनाको खाडललाई कम गर्न एउटा ठूलो महत्व पुर्याएको हुन्छ। दर खाने दिन विधिवत रूपमा पूजा आजा भन्दा पनि मनोरञ्जन गरिन्छ। यति बेला दिदी बहिनी सबैजना भेटघाट हुने, रमाइलो कुराकानी गर्ने, मिठा मिठा परिकारहरू खाने, नाचगान गर्ने, गाउने, रमाउने, दुःख साँठखाड गर्ने, शुभकामना आदान प्रदान गर्ने, यो कार्य गर्ने गरिन्छ। यो चलन रहेको छ विशेष गरी तीज पर्वमा, होइन, अब नेपालमा यति बेला बढ्दो आधुनिकतासँगै दर खाने चलनमा अहिले केही फेरबदल र खाने परिकारहरूमा ठाउँ अनुसार परिवर्तन भए तापनि दर खाने दिनको मूल मर्ममा खासै भिन्नता भने पाएको छैन र त्यसैको भोलिपल्ट आजको भोलिपल्ट तीजको मुख्य व्रत दिनभर अन्न पानी केही पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन अबेर रातिसम्म महिला साथीहरू दिदी बहिनीहरू जाग्रम बसी पेटभर या आफ्नो पहुँच अनुसारको मिठो मसिना जेसुकै अब जे हुन्छ त्यही परिकारहरूको तयारी गरी खाने र खुवाउने गर्ने यो चलन रहेको छ। है अब हिजो आज उही सनातन हिन्दू महिलाहरूले मात्र मनाउने दर खाने दिन आज आएर अरू धर्म संस्कृतिका समुदायका महिलाहरूले पनि यो शोक रहर र देखा सेखी मनाउन थालेको हाम्रो समाजमा देखा पर्न थालेको छ
भनेर हामीले देखिन्छ पनि होइन, र विशेष गरी जे भए पनि एउटा चाड हो, एउटा चलन हो, यसो कुरालाई हामीले मान्नुपर्छ, वर्णन गर्नुपर्छ, आफू स्वस्थ रहनुपर्छ, आफूलाई केयर गर्दै यो पर्वलाई मनाउनु पर्छ। हामीले यही कामना हामी व्यक्त गर्दछौ हाम्रा आदरणीय दिदी बहिनी लगायत आमा बुबाहरूलाई। र यति बेला कमेन्ट पनि प्राप्त भइरहेको छ, कमेन्ट गर्नु भएको छ, हेलो दर्शन, गुड इभिनिङ सर, हजुर म पनि प्रोग्राम सुन्दैछु, भोजपुर घर भइहाल साउदी अरबबाट, सम्झिनु पर्दा राज घले मगर, रामकुमार लिम्बु, शमशेर लिम्बु, त्यसै गरी सफल आयुष राई, अनि गगन तेरथुमे, गीता लिम्बु, किराती अर्पण कुलुङ, सिम्पल सरिना गुरूङ, अनमोल छेत्री, राजीव श्रेष्ठ, सबैजनाले गुड नाइट भन्नुभएको छ। राजेश कुलुङ हुनुहुन्छ र सो राजेशजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट अल माई फ्रेन्ड ओके बाई भन्नुभएको छ। इस्माइल अलिसा राणा र सृजना मुखियाजीलाई पनि धन्यवाद छ। अनि युनिसा चामलिङ राईजीले पनि धन्यवाद छ, गुड नाइट भन्नुभएको छ। अनि हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु, कपनबाट है भन्नुभएको छ मनोज विश्वकर्मा, धन्यवाद छ मनोजी तपाईँले पनि। अनि सेवारो हजुर सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु, प्याकुली गीता फ्रम इलामबाट, र गुड नाइट चन्द्र लिम्बु एण्ड सबैजनाको लागि भन्नुभएको छ है, सम्पूर्ण साथीहरूको लागि गुड नाइट व्यक्त गर्दछु भन्नुभएको छ। र यति बेला मैले चाहिँ साई बाबा ग्यास पाइन, आई कम फ्रम बौद्ध काठमाडौँ भन्नुभएको छ। अब यति बेला यो विभिन्न ठाउँहरूमा ग्यास अभाव पनि छ होइन, र पनि अब छिटै नै पाउँछ, आजदेखि बाटो खुलेको छ, यो बीच बाटोमा धादिङ यो पृथ्वीराज मार्गमा चाहिँ बाटो नखुलेको कारणले यति बेला देशव्यापी रूपमा ग्यासको अभाव झेलिरहेको छ आम जनताले। पक्कै पनि तपाईँको यो दुःख पनि हामी बुझ्छौं, र तपाईँको यो दुःख छिटै नै समाधान होस् र हुन्छ पनि, अब आजबाट एकतर्फी रूपमा गाडीहरू आउन थालेको छ, अब छिटै नै पाउनुहुनेछ, यही कामना गरौं। यो कमेन्टको लागि पनि धन्यवाद छ। अनि गुड नाइट भन्नुभएको छ आकाश राई, सो धन्यवाद छ आकाशीलाई पनि। अनि हेलो दाई, के छ हजुरको खबर, खाना खानुभयो? म पनि सुन्दैछु काठमाडौँ लामा टारबाट भन्नुभएको छ। रेडियो हेलम्बो चौतारालाई गर्नुभएको छ, बेरी लामाजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैन श्रोता, समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। रातिको समयमा हामीलाई कल गर्नुहुने साथीहरूलाई विशेष धन्यवाद छ, अनि शुभरात्रि पनि व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले हामीलाई कल गर्नुभयो, कल उठेन र कल लागेन भनेर पनि उदासीन हुनुहोला, भोलिको बसाइमा कल लाग्नेछ, कल ट्राई गर्न भनेर भुल्नुहोला। अनि यो समयमा तपाईँहरूले हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा रमाइलो कमेन्ट गर्नुभयो, सम्पूर्ण श्रोताहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु कमेन्टको लागि, कमेन्ट गर्नुहुने साथीहरूको लागि पनि धन्यवाद व्यक्त गर्दछु। अनि यो सँगसँगै हामीलाई रेडियोको माध्यमबाट अनि सामाजिक सञ्जाल अन्य विविध माध्यमबाट एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण श्रोताहरूको लागि विशेष धन्यवाद व्यक्त गर्दै प्राविधिक मित्र राघव तामाङसँगै म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री। Thank you.

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 29 गते सोमबार, भाद्र शुक्ल पक्ष तृतीय तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 14 तारीख, नेपाल सम्बत 1146। आज हरितालिका तीज व्रत, आज बिहान सूर्योदय 5:39 समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ ठिक 6:08 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रसुवामा बाढ़ी प्रभावितका लागि ड्रोनबाट राहत सामग्री ढुवानी गरिँदै देउबा नेतृत्वको समितिको सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय। भोटेकोशी बाढ़ीका शव पहिचान गर्न डीएनए म्याचिङ थालियो, नतिजा आउन 1 महिना लाग्ने। कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, ग्यासका बुलेट र हेभी सवारी पास गराइयो। एमसीसी अन्तर्गत सीमापार प्रसारण लाइन निर्माणको काम सकियो र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा। साझा खबरको शुरूमा स्थानीय खबर। रसुवा जिल्लाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिकामा बाढ़ी प्रभावितहरूलाई ड्रोनबाट राहत सामग्री ढुवानी भइरहेको छ। खोज तथा उद्धारका लागि ड्रोन प्रभावकारी भएको मानव रहित विमान संघ महासचिव तथा ड्रोन हब नेपालका संचालक प्रवीण भट्टराईले बताउनु भएको छ। नेपाली सेनासंघको समन्वयमा मानिस जान नसक्ने ठाउँमा विशेष गरी नदी किनार र नदीका तीर शवको पहिचान, शवको खोजी र उद्धारका लागि ड्रोन मार्फत प्राप्त सूचनाको आधारमा शवको खोजी र उद्धारका कार्य भइरहेको महासचिव भट्टराईले बताउनु भएको हो। ड्रोनका कारण पाइप, टायर, तार, ग्यास सिलिण्डर, कपड़ा, ढलान र टुक्रा, त्यस्तै गरी हेलमेट जस्ता चीजहरू देखिएपछि थप खोज्न उद्धारमा सहज भएको बताएको छ। मानिस जान नसक्ने ठाउँमा ड्रोनले एक पटकमा 80 किलो र दैनिक 1,000-1,500 किलोसम्मको राहत सामग्री ढुवानी गर्ने गरिएको थियो र बेत्रावदीदेखि रसुवागढ़ीसम्म सम्पर्कविहीन व्यक्तिहरूको खोजीको लागि समेत ड्रोनको प्रयोग गरिरहेको छ। स्रोत नखोलेको 13 लाख भन्दा बढ़ी रकम सहित काभ्रे पलाञ्चोक जिल्लाका एकजना युवक काठमाडौँमा पक्राउ परेका छन्। काभ्रे पलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका 3 घर भई हाल काठमाडौँको ठमेलमा बस्ने अन्दाजै 20 वर्षीय युवराज घातानीलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट स्रोत नखोलेको 13,75,000 रूपियाँ फेला परेको प्रहरीले जनाएको हो। प्रहरी वृत्त दरबार मार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 26 ठमेल सञ्चय कोष स्थित सड़क खण्डमा चेक जाँचको क्रममा केशर महलबाट भीआईपी चोकतर्फ जाँदै गरिएको 2,694 नम्बरको स्कूटरलाई चेक जाँच गर्दा सो रकम फेला परेको हो। पक्राउ परेका घतानी विरूद्ध हुण्डी कारोबार सम्बन्धीको सुरुमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिकामा घुडिरहेको बोलेरोमा ढुङ्गा खसेर हिजो एकजना वृद्धको मृत्यु भएको छ। हिजो बिहान गौरीशंकर गाउँपालिका 6 चंखुमा सड़कमा घुडिरहेको बोलेरोमा माथिबाट अचानक ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो। घुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा गम्भीर घाइते भएका थिए र उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँमा लैजाने तयारी गर्दा गर्दै बाटोमै मृत्यु भएको हो। चंखो